0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। लील प्रकाश सँगै सन्तोष गन्धर्वको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल भदौ 19 गते शुक्रबार सेप्टेम्बर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको अष्टमी तिथि श्रीकृष्ण जन्माष्टमी गौरा पर्व। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभाव, नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै परीक्षण हुने, सफ्टवेयरबाट हुनेछ डीएनए म्याचिङ। संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने, विपदका विषयमा जानकारी गराउने, बाढ़ी पीड़ित व्यवसायीलाई पुनरुत्थान प्याकेज गराउन सरकार सहमत। उद्योगी व्यवसायलाई प्याकेज सर्वसाधारणका लागि गाँसबासकै चिन्ता, बीमा कम्पनीमा थपियो 26 अर्बको दायित्व, सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा दिएको भन्दै आलोचना बढ्दै। नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु, दिगो विकासका लागि लगानी गर्न विश्व समुदायलाई राष्ट्रसंघको आग्रह, अमेरिकी व्यापार घाटा उच्च। र नेपाल भलिबल लीग एनबीए आजबाट शुरू हुँदै एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जीत, एनएसजेएफ स्पोर्ट अवार्डमा 4 विदाको मनोनयन सार्वजनिक।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभावको प्रसंग। बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न एक वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरूले बताइरहेका छन्। हाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। तर सामान्यतया एउटा विषय डीएनए परीक्षणका लागि हुन सक्ने स्रोत साधन र विभिन्न प्रयोगशालाहरूमा स्रोतहरूको अभाव रहेको समेत बताइएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरीले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोडिस नाम सफ्टवेयरमा राखिनेछ र उक्त सफ्टवेयर अमेरिकाको सहयोगमा करिब एक वर्ष अघि मात्रै भएको हो। तर प्रयोगशाला भने हाल सालै मात्रै ल्याइएको छ। शवको पोस्टमार्टम गरेपछि प्याकेजिङ गरेर डीएनए नमूना निकाल्न प्रहरीलाई दिइन्छ। प्रहरीले हड्डी, कपाल, दाँत लगायतका अंगबाट डीएनए नमूना निकाल्नुपर्छ। यसलाई केमिकलमा राखेर प्रोफाइलिङ गरिन्छ। धेरैजस्तो मृतकको शवको हड्डीबाट नमूना संकलन गरिएको छ। हड्डीमाथि डीएनए परीक्षण गर्न अरू भन्दा थप समय लाग्ने पनि विज्ञहरूले बताएका छन्। यसरी डीएनए मार्फत शवको शनाखत संयोजन गर्ने जिम्मेवारी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको समेत बताइएको छ। यसैबीच भोटेकोशी बारीको नवौं दिन पुग्दा दुई जलविद्युत आयोजनाका सुरुङमा फँसेका 3 व्यक्तिलाई मृत अवस्थामा निकालेको प्रहरीले जनाएको छ। बिहिबार लाङटाङ जलविद्युतको सुरुङबाट 2 र माथिल्लो त्रिशुली एको सुरुङबाट एकजनाको शव निकालेको हो। सरकारले सम्बन्धित परियोजना सञ्चालनलाई पनि उद्धारमा अनुमति दिएपछि खटिएका प्राविधिकको सहयोगमा सेनाले उनीहरूको उद्धार गरेको समेत प्रहरीले जनाएको छ।
2: यसैबीच भोटेकोशी हिम नदीले त्रिशुली करिडोरसम्म सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि राज्यले सम्पूर्ण शक्ति परिचालन गरेको जानकारी दिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वदेशी विदेशी विशेषज्ञ सहित 23,000 भन्दा बढ़ी जनशक्ति प्रभावित क्षेत्रमा पुगेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन, नौलपरासी पूर्वसम्म सुरक्षा तथा उद्धार टोलीले जमीन र हवाई माध्यमबाट खोजी गरिरहेको जनाइएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले हिजो त्रिशुली क्षेत्र तथा सुरुङमा भइरहेको संयुक्त खोज तथा उद्धारको स्थलगत निरीक्षण गरी सबै निकायबीच प्रभावकारी समन्वय र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रति राजाराम बस्नेतले सुरुङभित्र रहेका सम्भावित व्यक्तिको उद्धारका लागि अवरोध हटाउने काम निरन्तर भइरहेको बताउनुभयो। बाढ़ीका कारण मानिस फँसेको हुन सक्ने जलविद्युत आयोजनाका सुरुङलाई उच्च प्राथमिकतामा राखिएको पनि नेपाली सेना बताएको छ। लाङदाङ हाइड्रो त्रिशुली 3A, 3B र माथिल्लो त्रिशुली A1 लगायतका पाँच आयोजनाका सुरुङमा उद्धार टोली प्रवेश गरी खोजी गरिरहेको छ। सुरुङभित्र थुप्रिएको लेदो ढुंगा बालुवा र जमेको पानी हटाउँदै उद्धार कर्मी सम्भावित स्थानसम्म पुग्ने प्रयासमा छन्। बाढ़ीले सड़क तथा स्थल मार्ग अवरूद्ध भएका कारण हवाई उद्धारलाई तीव्र पारिएको छ। नेपाली सेनासहित 15 हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार, शव व्यवस्थापन तथा राहत र उद्धार सामग्री ओसार पसार भइरहेको छ। नेपाली सेनाले बिहिबार साँझ 7 बजेसम्म थप 13 जनाको हवाई उद्धार गरेको जनाएको छ।
0: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुने मध्ये 1282 जनाको शव फेला परेको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनौ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा 1282 शव फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता परेरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार प्राधिकरणका अनुसार बाढ़ीमा परि 5083 जना अझै सम्पर्कविहीन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 12038 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। उहाँका अनुसार 3000 भन्दा बढ़ी होल्डिङ सेन्टरमा बसिरहेका छन् भने प्रहरी नायब महानिरीक्षक काफ्रेका अनुसार 21402 जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेको समेत बताउनु भएको छ। बाढ़ीमा परि घाइते भएका 304 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाले 3206 जना र सशस्त्र प्रहरीले 1874 जनालाई स्वास्थ्य उपचार सेवा दिइरहेको समेत प्राधिकरणले जनाएको छ।
2: सरकारले भोटेकोशी हिमबाढ़ीले ज्यान गुमाएका नागरिकको सम्मानमा यही भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 पुण्यदिनको तिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
3: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने, र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
2: यसबीच मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्थापना योजना अन्तर्गत राहत, कर तथा महसुल लगायतका अन्य सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ी बेपत्ता व्यक्तिको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका,
4: शव शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पसहरूको पनि माग गरेका छौं र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ
2: इजरायलमा थप नेपाली केयर गिभर माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी, प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने शीर्षकको खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह भदौ 4-7 शुरू हुने संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन न्यूयोर्क जानुहुने भएको छ। यसअघि 3 भदौमा मन्त्री परिषदले परराष्ट्र मन्त्री सुशील खनाल नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो। 10 भदौको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री शाह न्यूयोर्क जानुहुने भएको हो। प्रधानमन्त्री शाह न्यूयोर्क जाने पक्का पक्की भएको छ। मन्त्री परिषदको अर्को बैठकले उहाँको भ्रमणबारे औपचारिक निर्णय गर्न गर्छ होला। परराष्ट्र मन्त्रालयको स्रोतले भन्यो निर्णयको औपचारिकता बाँकी छ, तर हामीले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणको तयारी थालिसकेका छौं। प्रधानमन्त्रीको नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने सरकारको तयारी समेत प्रतिनिधि मण्डल बनाउने सरकारको तयारी समेत रहेको छ। गत वर्ष चैतमा प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश यात्रा हुनेछ। त्यस्तै विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव शीर्षकको अर्को खबर छ। विपदका बेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाव बढ़ाएका छन्। प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाव 105 रूपियाँ 18 पैसाले वृद्धि गरेर 2165 रूपियाँ 18 पैसा पुर्याइएको छ। यो मूल्य काठमाण्ड उपत्यकामा आजदेखि लागू हुनेछ। विगतमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो। निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योग र उपभोक्तामा लागू हुन्थ्यो, तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति जारी गरेर ग्यासको मूल्य बढ़ाएका छन्। त्यस्तै भित्रपृष्ठमा छुट्टै महाधिवेशनको कार्यतालिका ल्याएपछि देउबा समूहलाई कार्यवाहीको तयारी शीर्षकको खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। पार्टीमा समानान्तर अभ्यास गरेपछि कांग्रेसको संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउबा पक्षीयलाई अनुशासनको कार्यवाही अघि बढ़ाएको छ। देउबा पक्षले आगामी मंगिरमा समानान्तर 15 महाधिवेशनको कार्यतालिका ल्याएपछि अनुशासन समितिले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। पूर्व सभापति देउबा 15 महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला लगायतका नेतामाथि कांग्रेस अनुसन्धान समितिको हिजोको बैठकमा कार्यवाहीको सिफारिश अघि बढ़ाइएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइराला बाहेक संस्थापन इतर पक्षका सबै नेतामाथि कार्यवाहीका लागि प्रक्रिया अगाडि बढ़ाएको कांग्रेसका एक नेताले बताएका छन्। त्यस्तै केरूङमा अटकिएका 123 नेपाली तातोपानी नाका हुँदै काठमाण्डु आइपुगे, थप 800 आउने शीर्षकको अर्को खबर पनि प्रकाशित छ भने विपद व्यवस्थापनका लागि राजनैतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ लामिछाने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै मन्त्री परिषद बैठकले भदौमा भोटेकोशी बाढ़ीको राष्ट्रिय शोक र 23मा जेएनजी दिवसको विदा दिने प्रसंग पनि आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा प्रकाशित छ।
15: आर्थिक कारोबार दैनिकमा बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, कर र भन्सारमा पूर्ण छूटदेखि पुनर्संरचनासम्मको सुविधा शीर्षकमा खबर छापिएको छ। अर्को खबर इजरायलमा थप नेपाली केयर गिभरको माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी शीर्षकमा छ। गोपाल संगौला लेख्नुहुन्छ, इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी पुनः आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागि हो। वैदेशिक रोजगार विभागका एकजना अधिकारीले केही दिनभित्रै नयाँ आवेदन माग गर्ने पनि बताइसकेका छन्। विभागले कति कोटाका लागि आवेदन माग गर्ने भन्ने बारे भने अझै खुलाइएको छैन। यसअघि नै नेपाल स्थित इजरायली दूतावासले 2100 नयाँ आवेदन खुला गर्ने जनाएको थियो। डेढ़ महिना अघि इजरायली दूतावासले छनौटको क्रममा रहेका 1115 नेपालीको लक्की ड्र गर्ने क्रममा 2001 नेपालीका लागि रोजगारीको अवसर खुलाउने योजना रहेको जानकारी दिइएको थियो। भन्सार छोटमा 25,000 टन चिनी आयातको तयारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ। बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चाड़ पर्वलाई लक्षित गरी सरकारले खाद्य कम्पनी र साल ट्रेडिङलाई भन्सार छोटमा चिनी ल्याउन स्वीकृति दिएको हो। कान्तिपुर दैनिकमा प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा यज्ञ बन्जादे, मेनुका ढुंगाना, मनोज पौडेल, माधव अर्याल, शिवपुरी र प्रताप विष्टले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ, सड़क पुल बगेपछि टाढ़ी यो पर्यटकीय क्षेत्र लाङटाङ, शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो। बर्खामा पैदल बाटो समेत बिग्रिएकाले आउजाउमा समस्या भएको छ। व्यवसाय पुनस्थापनाका लागि सरकारको विशेष प्याकेजको बारेमा यज्ञ बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ, बेपत्ता नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार, क्रियापुत्री बस्न ठाउँको अभाव शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। तीज कार्यक्रमलाई छुट्याएको रकम समेत राहत खातामा राख्न थालिएका बारेमा प्रकृति दहालले लेख्नु भएको खबर छ। ग्यासको मूल्य प्रति सिलिण्डर 106 रूपियाँ बढ़्यो शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णवीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढ़ेको भन्दै व्यवसायीले काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य बढ़ाएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले हिजो सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा वैकल्पिक ढुवानी बापतको थप 105 रूपियाँ 38 पैसा जोडेर 2165 रूपियाँ 38 पैसा भन्दा बढ़ी नहुने गरी बिक्री वितरण गर्न आग्रह गरेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा राहतमा स्थानीय जनप्रतिनिधिको साथ शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा भूज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाडौँ आवाजात गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भर पर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ।
14: साझा खबरमा अब विदेशका खबर। नाइजेरियामा निस्केको विषाक्त रासायनिक धुवाका कारण एकै दिन करिब 40 जनाको मृत्यु भएको छ। रिजर्भ राज्यको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक घटना भएको उल्लेख गरेका छन्। पीड़ितहरूले उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासमा क्रमशः निस्केको आशंका गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य एसडीजीलाई अगाडि बढ़ाउन लचिलो पूर्वाधार क्षेत्र विकास साझेदार र यातायात ऊर्जा व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओले सिंगापुरमा आयोजित एसडीजीलाई गति दिन एसडीजी लक्ष्यको 36% मात्रै अपेक्षित प्रक्रियामा भएको र मध्यस्थताको रूपमा प्रगति गरिरहेको समेत बताउनु भएको थियो। 15% एसडीजी लक्ष्य गिरावटमा रहेका छन्। विश्वव्यापी कम्पनले जलवायु परिवर्तन प्राविधिक अवरोध स्थानान्तरण आपूर्ति श्रृंखला स्रोत अवरोध लगानीकर्ता र उपभोक्ताबाट बढ़दो छानबिनले बढ़ेको पूर्वाधार चुनौतीलाई बढ़ावा दिइरहेको समेत उनीहरूको प्रतिक्रिया थियो। र जुलाईमा अमेरिकी व्यापार घाटा सन् 2025 मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको तथ्य सार्वजनिक भएको छ। एआई प्रविधिको तीव्र विकासका विस्तारका कारण आयात बढ़ेको तथ्याङ्कले देखाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष व्हाइट हाउस प्रवेश गरेसँगै प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो। त्यसैता अमेरिकी व्यापारमा ठूलो उतार चढ़ाव देखिएका छन्। विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा 88.6 अर्ब डलर पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा 24.4% वृद्धि हो। कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात पनि बढ़ेको छ।
15: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आजबाट शुरू हुँदैछ। पहिलो खेलमा सगरमाथा स्मार्स र मधेश वारियर्स बीचको प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा 28 गतेसम्म चल्नेछ। आजै दोस्रो खेल अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच हुनेछ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। एसएससी प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। वांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हिजो भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटाएको हो। र एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने अवार्डमा वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरिएको हो। वर्ष पुरूष खेलाड़ीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोमबहादुर कुमार, कराटेका प्रदीप वैजाली मगर, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र गल्फका सद्भाव आचार्य पर्नु भएको छ।
14: बाढ़ीबाट बेपत्ताको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका, भइरहेका पहल, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: साझा खबरमा अब बेपत्ताको खोजीमा पुगेका आफन्तको स्थानीय प्रशासनले गर्नुपर्ने सहयोगको प्रसंग, भोटेकुसी बारीमा बेपत्ता भएका आफन्तको खोजीमा नुवाकोट पुग्ने आफन्तको संख्या बढ़दो छ। जिल्लामा ठूलो संख्यामा आफन्त पुग्दा अहिले सो क्षेत्रमा खान बस्नुको समस्या हुन थालेको छ। यस्तो अवस्थामा आफन्तको व्यवस्थापनमा स्थानीय प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, हामीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुनाथ रेग्मीसँग कुराकानी गरेका छौं।
4: हामीले पनि त्यहाँबाट संयन्त्र बनाएर त्यहाँबाट पनि बुझाउन सक्ने गरी व्यवस्था गरेका छौँ। त्यहाँ वडाध्यक्षलाई र हाम्रो प्रहरी र सम्भव जिल्ला प्रशासन कार्यालयको पनि कर्मचारीको उपस्थितिमा हामीले अभिलेख राखेर त्यो दिने गरी र वडाध्यक्षलाई बढी सक्रिय बनाउने गरी ती बाटो मार्फत पनि राहतहरू जान सक्ने एउटा अवस्था पनि बन्दै गएको हुनाले मलाई लाग्छ आगामी दिनमा र राहत पनि हामीसँग पर्याप्त मात्रामा आइरहेको कारणले गर्दा आगामी दिनमा त्यस्तो चुनौती नहोला भन्ने अपेक्षा गरेको छ।
14: जस्तो अब यहाँ आइपुग्दाखेरि नुवाकोटमा अहिले धेरै जस्ता अधिकांश होटलहरूमा खानेपानीको अभाव भएको, पानीको अभाव भएको लगायतका धेरै कुराहरू आइरहेछ होइन। खासमा जिल्लामा अहिले खानेपानीका मुहानहरू या त पाइपहरूमा समस्या आएको या जिल्लामा चाहिँ खानेपानीको समस्या भएको केही जानकारी छ?
4: यस्तो सामान्यतया एक दुई ठाउँमा पाइप फुटेको भन्ने त्यस्तो किसिमको सम्बन्धित खानेपानीको संस्थाहरूले भन्नुभएको थियो र त्यसलाई मलाई लाग्छ तत्काल त्यो मर्मत टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ त्यो के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु, जति सक्दो छिटो चाहिँ यो मर्मत लगायतको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेछ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकाहरूलाई पानी पनि त्यो राहत ल्याउनेहरू त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद अहिले आएको छ, कतिपय संरचनाहरू चाहिँ बिग्री भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला। तुरुन्तै
14: अहिले धेरै जस्तो यो रसुवा बाढीमा हराउनुभएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ?
4: अब त्यो एउटा ठूलै संख्यामा भोल्युम हुनसक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानुनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौं र
15: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: भोटेकुसी बारीमा ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक, बाढ़ी प्रभावितको खोज तथा उद्धारमा राज्य शक्ति परिचालन थप प्रभावकारी बनाउन सांसदहरूको माग,
15: प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म, तीजका लागि उठाइएको रकम पनि सरकारलाई दिने लहर,
17: खबर।
14: संकटको सारथी बन्दै त्रिभुवन राजपथ तर सधैँ उपेक्षित इजरायलमा थप नेपाली केयर गिभर माग भन्सार छूटमा 25,000 टन चिनी आयातको तयारी।
15: नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु। दिगो विकासका लागि लगानी गर्न विश्व समुदायसँग राष्ट्रसंघको आग्रह। अमेरिकी व्यापार घाटा उच्च।
14: र नेपाल भलिबल लीग एनबीएल आजबाट शुरू हुँदै एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जीत। एनएसजेएफ स्पोर्ट अवार्डमा 4 विधाको मनोनयन सार्वजनिक।
15: साझा खबरको अन्तिममा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कुत्रकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। रसुवा भोटेकोसी बाढ़ीमा परेकाहरूको खोज तथा उद्धारका लागि सरकारले सबै शक्ति परिचालन गरेको दावी गरेको छ, तर संसददेखि सार्वजनिक स्थलसम्म सरकार अझ सक्रिय हुनुपर्ने, प्रभावकारी खोज उद्धार हुनुपर्ने भनेर विभिन्न टीका टिप्पणी पनि भइरहेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठामा एउटा कुर्सी छ, कुर्सीमा एकजना व्यक्ति बसेका छन्, मोबाइल चलाउँदैछन् र उनले माथि केही भन्दैछन्। सुरुङ उद्धारको काम के हुँदैछ रे भनेर सोधेको प्रश्नको जवाफमा त्यहाँ नजिकै रहेको पलङमा एकजना प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति त्यहाँ मोबाइल चलाइरहेको जस्तो पनि देखिन्छ, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, 35 वर्ष लगाएर बनाएको सुरुङ 7 दिनमा खनिसकिँदैन।
14: हस्तो प्राविधिक साथी रवि जितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश सन् र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
1: धन्यवाद दिदी।
0: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा भौतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वास्तवमा यो भोटेकोशी बाढीबाट आज हजारौं नेपाली प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढी फोर्ट लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोसिस हुनेछ र हामी सबैजना लागिरहेका छौं। जहाँसम्म म चाहिँ यो भोटेकोशी बाढीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा म चाहिँ धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्याप्रुबेसीदेखि लिएर तल त्रिपुली अझ देवीघाटसम्मको त्यो अवस्था, त्यो भाबर कहाली लाग्दो अवस्था हेर्दा वास्तवमा यो प्रकृतिले मान्छेलाई, हामी मानव जातिलाई, खास गरी नेपाल जस्ता कमजोर मुलुकहरू जो चाहिँ विकसित राष्ट्रहरूले जलवायु परिवर्तन, यो क्लाइमेट चेन्जको चाहिँ प्रभाव नेपाल जस्ता देशहरूमा परिरहेको छ। यसले आज र भोलिका अझ आगामी दिनमा यो भयावह नेपाल जस्तो हिमाल भएको र खास गरी बहु प्रकोप भएको देशमा अत्यन्तै भयावह अवस्था छ।
0: यसमा जाजरकोटका बासिन्दाहरू पनि थियो
1: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटन गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
0: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
1: होइन। हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि सयौं नागरिक, करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा 6 हाइड्रोहरूमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
0: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
1: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरू

0: गिरफ्तार गरेका छौं।
1: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
0: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं। त्यहाँ जो चाहिँ समिति छ, प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारी ज्यू, नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरेमाट मार्फत हामीले रेस्क्यू गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ, हिजो पनि हामीले हाम्रो दलको नेता माननीय विश्वनाथ आङदेम्बे लगायतका राजनीतिक हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
1: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
0: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन। हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन। आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर। आज चाहिँ त्रिशुलीमा त्रिशुलीका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन। तपाईँहरूले देखिसक्नुभयो कस्तो भयो, एकदम चाहिँ त्यो किसिमको कहाली लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ। इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको त्यहाँ भेटाइरहेको बच्ने अवस्था छ। त्यसकारण यो कहाली लाग्दो अवस्था छ। यसलाई हामीले विपदबाट हामीले विगतका विपदहरू, यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए। हिजो 72 सालमा भैँचालो गयो, त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो। कोविडको बेलाको कुरा गरौं या त पश्चिम जाजुकोटको भूकम्पको बेला, यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोच्छौं। सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले, तर यो विपदभन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौँ।
1: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
0: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजुकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजुकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजुकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानुपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजुकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला
1: उद्घाटन गर्नुभयो,
0: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो। किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु गाह्रो

0: आग्रह गरेको छु। तपाईँहरूको यो चाहिँ लोकप्रिय मीडिया मार्फत पनि आग्रह गर्न चाहन्छु। जाजुकोटका जनताले निकै दुःख पाएका छन्। पश्चिम नेपालका खास गरी बझाङको भूकम्प पनि यहाँ जोड्न चाहन्छु। जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। त्यसकारणले हामीले यस्ता कुराहरूमा राज्यले नागरिकहरू एउटा खुला छाना मुनि त्यहाँ त कति धेरै सुत्केरीहरू छ, ज्येष्ठ नागरिकहरू छन्, बाल बालिकाहरू छन्, उहाँहरूको स्वास्थ्यलाई र उहाँहरूको चाहिँ जीवन रक्षाका लागि पनि राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ र त्यो गराउने हामी जनप्रतिनिधिको र तपाईँहरू जस्ता संचार कर्मी साथीहरूको चाहिँ त्यो भूमिका हो। त्यो चाहिँ भूमिकाका लागि पनि म सबैलाई आग्रह गर्न चाहन्छु।
1: यदि बीचमा त्यस्तो खालको सरकारको तर्फबाट अथवा सरकारवाला निकायबाट केही पहल कदमी चालिएको भए योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो।
0: स्योर
1: के हुनु पर्थ्यो, के भइदिएको भए?
0: त्यहाँ सबैभन्दा पहिलो कुरा कार्यविधि, यो भूकम्प प्रनिर्माण लगायतको चाहिँ यो डिजास्टर सम्बन्धी एउटा चाहिँ कार्यविधि छ। त्यो कार्यविधिका कारणले र डिडीका दुईटा कारणले चाहिँ भूकम्प प्रनिर्माण चाहिँ अल्झेको हो। त्यो कार्यविधिमा विभिन्न अल्झनहरू कानूनी झन्झटहरू चाहिँ राख्थ्यो। उदाहरणका लागि अंशभण्डाको कुरा, सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अट्किराखेको अवस्था थियो। अंशभण्डा दुईटा पुस्ता, हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता, तीन पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ। हाम्रो जस्तो पहाड़ी जिल्लाहरूमा जहाँ तीनटा पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको, अझ त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिने त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने, तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिने त्यो कानूनी हिसाबले नै अंशभण्डा त छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको
1: अहिले त्यो सच्याएर आयो।
0: त्यो चाहिँ अब हुँदैछ, केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ, मैले त्यतातिर बुझ्न पाएको छैन, अन्तिम चरणमा थियो। र अर्को कुरा डीडीए, विस्तृत आकलन मूल्याङ्कन, यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ, यो चाहिँ डीडीए दुई वर्षपछि चाहिँ भयो। यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प प्रनिर्माण प्रभावित भएको हो। यी खास गरी दुई तिनटा कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको।
1: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्यायो भने भविष्यमा रसुवा बाढी पछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ, त्यतिखेर झन्झट हुँदैन।
0: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भन्ने भन्दा भने पनि, तर त्यो कार्यविधिले रसुवा लगायतको बाढी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो। हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ। त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ, त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
1: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलगा नजिकै पहिरो गयो, त्यहाँ छजनाको मृत्यु भयो होइन, त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेका छ। त्यहाँ चाहिँ के गर्नुपर्ने छ? अब त्यो कति विस्थापित भयो, कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ?
0: जाजरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती, जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको चाहिँ धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना चाहिँ त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते, एक दर्जन जति घाइते हुनुभयो। घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र म केही दिनपछि त्यसको दुई तीन दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ चाहिँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य चाहिँ त्यहाँको टिमै सहित म जाजरकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले सयौं ठाउँमा ठूलादेखि सानसानासम्म सयौं ठाउँमा पहिरो कुनै पनि चाहिँ ठाउँमा पहिरो नगएको अवस्था थिएन। अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा, यद्यपि ओ र चाहिँ अर्को तीन नम्बरको चाहिँ सियालामा पनि र एक नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो चाहिँ आवासका लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था चाहिँ थियो र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर एक हप्ता हामी करिब बसेर त्यहाँको चाहिँ स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले चाहिँ त्यहाँ सबैलाई राखेर तीनवटा ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक चाहिँ होला भन्ने चाहिँ भूगर्भविदको सल्लाह अनुसार हामीले तीन ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी चाहिने रूपमा बसिराख्नु भएको छ। त्यसै गरी चाहिँ जुनी चाँदे गाउँपालिका वडा नम्बर छ डोगरा बस्ती, त्यहाँ चाहिँ पहिरोले दुईजना चाहिने ज्यान गुमाउनु पर्यो। त्यसै गरी नलगाड नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू पाँचवटा घरहरू बगाएको अवस्था छ। त्यसै नलगाडको फुम्दामा धेरै ठाउँमा जाजुकोटको, किनभने त्यो जाजुकोटमा अलिक बढी चाहिँ यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं, क्वेसन गऱ्यौं हामीले चाहिँ भूगर्भविदहरूलाई, जहाँ चाहिँ भूकम्पले पटक पटकको धक्काले त्यो चाहिँ जमिन कमजोर भएको र अहिले त्यहाँ चाहिँ पानी ठूलो पनि भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ। यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै चाहिँ कुहिएको भनेको त्यो मक्किएको, अब चाहिँ त्यो मक्किँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँहरूको प्रारम्भिक चाहिँ रिपोर्टमा उहाँहरूले भनिराख्नुभयो।
1: चट्टान मक्किँदाखेरि पनि पहिरो जाने रहेछ भन्ने
0: उहाँहरूले भनेको, चट्टान हजारौं हजार वर्ष पहिलादेखिको चट्टानहरू मक्किँदाखेरि पहिरो जाने या त त्यो माटो पनि चट्टान बन्ने चाहिँ अवस्था हुँदो रहेछ त्यो त्यो भूगर्भविदहरू उहाँहरूले भने अनुसार। त्यसकारण त्यो रिसाङको बस्तीका विषयमा सबभन्दा बढी चिन्ता हामीलाई मलाई अहिले चाहिँ मलाई लागिरहेको छ ती उहाँहरूको व्यवस्थापन कसरी गर्ने होला। एक त जाजरकोट भौगोलिक हिसाबमा अत्यन्तै कठिनाई तपाईँलाई पनि थाहा छ, किन कठिनाई भएको जिल्ला हो, स्रोत र साधनका हिसाबले, विकासका चाहिँ पहुँचका हिसाबले, एक्सेसका हिसाबले त्यहाँ अत्यन्तै पछाडि परेको जिल्ला हो। त्यत्रो सयौं दुई तीन सय नागरिकहरूलाई हामीले व्यवस्थापन कसरी गर्ने होला। राज्यको अवस्था यस्तो छ, यता चाहिँ भोटे कोशीको हजारौं नागरिकहरू प्रभावित भइरहेका छन्, जाजुकोट भूकम्पको कुरा छ, सँगै यो बाढ़ी बहिरोको कुरा, त्यसकारण हामी अत्यन्तै चाहिँ चिन्तित छौं।
1: अहिले जस्तो तीन तहको सरकार मध्ये स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन, विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला, तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
0: होइन, उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ, उहाँहरूको चाहिँ क्षमता छ, त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आँगनको सरकार हो, उहाँहरू लागिराख्नु भएको छ। तर यो चाहिँ यो प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएको लाभग्राही पहिचान मात्रै छ क्या, उहाँहरूले पहिचान मात्रै गरिदिने हो, बाँकी चाहिँ पुनर्निर्माणको सम्पूर्ण चाहिँ संघीय सरकारले भएको हुनाले अहिले चाहिँ यो चाहिँ कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन। यद्यपि उहाँहरूले चाहिँ गर्न नसक्ने भन्ने उहाँहरूको चाहिँ सिपको कुरा, रोजगारीको कुरा होइन, उहाँहरूलाई चाहिँ बाँकी चाहिँ उहाँहरूको जीवनलाई चाहिँ उहाँहरूको आय आर्जनसँग जोडिने कुरा, उहाँहरूले उहाँहरूलाई चाहिँ अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ, उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू, स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए, ती कामहरूमा प्रदेश चाहिँ तहले लागिरहेको छ, त्यसरी अगाडि बढ़िरहेको छ।
1: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौं। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेका छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेका छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेका छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
0: हामी यो जो बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो. हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौं. अब त्यसलाई व्यवस्थित गर्न जरूर छ. हामीले त्यो हामी जहाँ पुग्छौं या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौं र अझ आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ अर्को कुरा यसमा जोडिनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्न म चाहन्छु हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन.
1: मानवीय कारण बाहेक अरू पनि छ.
0: मानवीय कारण कि नेपालको हाम्रो चाहिने आफ्नै चाहिने कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिने परिवर्तनको यो चाहिने कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली चाहिँ खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ. अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्रसंघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिने कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनु पर्छ.
1: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत
0: एकदम होइन. यो चाहिने कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा एउटा चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिने नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरमौ चाहिने नेपाली नागरिकको चाहिँ पैसा सम्पत्ति बगाइ मतलब बगाइसकेका छौं. किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारणले थिएन नि. त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ. नगर्ने मात्रा हो न्यून मात्रा हो तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौं. त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो चाहिँ आईईआईए होइन जे गर्छौं नि यो 2-3 वर्ष लगाउँछौं हामी किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रा चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि. अब यो पनि मोडल चेन्ज गर्नु पर्नेछ हामीले उहाँहरूका कारणले हामी प्रभावित हुने तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नुपर्ने या त चाहिँ एकै ठाउँमा धेरै विकास जस्तो 11-12 चाहिँ हाइडोहरू रहेछ यो खोलामा यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरमङ क्षति त हुने थिएन नि.
1: त्यसो भए अब संसदले के गर्न सक्छ त त्यसको सन्तुलित विकासका लागि
0: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो बहस चलाउने हो त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यानाकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि. हामीले त भन्छौं हामीले भन्न सुरु गरेका छौं यद्यपि यो डिजास्टर पछि मात्र होइन त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइरहेको चाहिने अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने एउटा रचनात्मक चाहिने सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ.
1: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै काम गर्न बाँकी छ अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेको छ यसबाट जसले जुन देशले सबभन्दा बढी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न.
0: हामी प्रतिनिधि सभामा
1: नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भयो.
0: नेपाली काँग्रेस यस्तो पार्टी हो हामीले भनिसकेका छौं राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काँग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिरहेका छौं कि यो जलवायुको सवालमा मात्र होइन कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ, नेपाल समग्र नेपाल आज शोकमग्न छ, यो कन्डिसनमा यहाँको चाहिँ नि उद्धारका चाहिँ सन्दर्भमा होस्, राहतका सन्दर्भमा होस्, पुनर्निर्माणका सन्दर्भमा होस्, हामी सरकारको साथमा छौं। त्यसकारण जलवायु चाहिँ परिवर्तन जस्तो, जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काङ्ग्रेसमा चाहिँ होइन, सदनमा भएका सबै चाहिँ मान्य सदस्यहरूले त्यसमा एकमतका साथ यो निर्णय हुनपर्छ, र बरू सरकारले चाहिँ त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्छ कि गर्दैन, हामीलाई बरू त्यहाँ आशंका हो।
1: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले, र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ।
0: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ, र हाम्रा चाहिँ नीति नियममा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आफ्नै चाहिँ कार्यहरू आफ्नै चाहिँ त्यो सूचीहरू छन्। त्यसकारण यो तीनटै तहको समन्वय सहकारी र सह अस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ। यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयिक सह अस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन। त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिँ मित्र राष्ट्रहरू अन्तर्राष्ट्रिय स्तर म के भन्छ त्यसलाई अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिँ प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युजहरूलाई त्यहाँ चाहिँ
2: टाइम चेक इज 7 AM
3: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढ़ाऊ। दाई, हामीले यो निरन्तर अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकबाट चाहिँ अध्ययन गरिरहेका छौं, जहाँ हामीले हाम्रो जीवनलाई चाहिने र निकै नै आशिषमय अध्ययनहरू चाहिँ थाहा गरिरहेका छौं र एक आशिषमय समयलाई पनि बिताइरहेका छौं भने आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरूमा रहेर चाहिँ यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढ़ाउनेछौ?
2: भाइ, आज हामी भजन संग्रह 144 देखि 149 सम्मका खण्डहरूबाट अध्ययन गर्दैछौ। यी भजनहरूले परमेश्वरको युद्धमा सहायता, उहाँको महान उद्धार, राष्ट्रहरूबीच उहाँको महिमा, सृष्टिको स्तुति र परमेश्वरका जनहरूको विजयपूर्ण आराधनालाई प्रकट गर्दछन्।
1: भनेपछि दाई, यी भजनहरूले परमेश्वर केवल व्यक्तिगत जीवनका परमेश्वर मात्र होइन, राष्ट्रहरू र सम्पूर्ण सृष्टिमाथि शासन गर्नुहुने महान राजा हुनुहुन्छ भन्ने कुरा हो?
2: हो भाइ, यी आजको अध्ययन गर्ने भजनहरूमा दाउदले परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो बल र आफ्नो युद्धमा प्रशिक्षक भनेर वर्णन गर्दछन्। साथै परमेश्वरको राज्य अनन्त छ र उहाँको महिमा असीम छ भन्ने घोषणा गर्दछन्। उहाँ सबैलाई भलाइ गर्नुहुन्छ र उहाँका कामहरू न्यायपूर्ण र करूणामय छन् भनी उनी स्वीकार गर्दछन् कि मानिस त क्षणिक छ तर परमेश्वरको सहायता बिना कुनै पनि विजय सम्भव छैन भन्ने सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौ।
1: भनेपछि दाई, आजको अध्ययनले हामीलाई मानिसमा होइन परमेश्वरमा भरोसा गर्न सिकाउँछ र परमेश्वरको शक्ति र उहाँको सृष्टिमाथिको नियन्त्रण चाहिँ आज हामीले देख्न पाउनेछौ, होइन त?
2: हजुर भाइ, र त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र हाम्रो बल हुनुहुन्छ, उहाँ सम्पूर्ण सृष्टिको राजा हुनुहुन्छ र उहाँको नाम सधैँ स्तुति योग्य छ। त्यसैले मनको तयारी सहित आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 देखि 149 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त आउनुहोस् हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईंलाई धन्यवाद दिन्छौ यो सुन्दर समयको लागि तपाईंले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईंको वचन अध्ययन गर्न सकौ र तपाईंको वचनबाट आशिषित हुन सकौ। प्यार प्रभुजी, तपाईं हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौं र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 देखि 149 अध्यायसम्मबाट देख्नेछौ। त सबभन्दा पहिले हामी भजन संग्रह 144 अध्यायबाट देख्न गइरहेका छौ। यो दाउदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 उल्लेखित विषय सूचीसँग मिल्दोजुल्दो छ, जुन यसरी आरम्भ भएथ्यो। भजन संग्रह 18:1-2 भनिएको छ, हे परम प्रभु मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। परम प्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन संग्रह 18 अध्याय 6 पदमा दाउदले भने, मेरो आपदमा मैले परमप्रभुको पुकार गरे र मेरा परमेश्वर कहाँ चित्कार छोडे, आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाउदको एक अनुभवबाट लेखिएको थियो जब उसलाई राजा साउलबाट छुटकारा दिएथ्यो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपदको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाउदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन संग्रह 144 पद 1 भनिएको छ, परमप्रभु मेरो चट्टान धन्यको हुनुहुन्छ जसले मेरा हातलाई युद्ध गर्न र मेरा औंलाहरूलाई लड़ाई गर्न सिकाउनुहुन्छ। दाउदको यो भनाईको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर पुरानो नियमको परमेश्वर त युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाउदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैले रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुने थियो। अनि दुई पदमा भनिएको छ, मेरा करूणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने, मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करूणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिष्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करूणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमाण्डरको रूपमा बोलिरहेका छन्। अनि तीन पदमा भनिएको छ, हे परमप्रभु, मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ? किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्वको छैन। चार पदमा भनिएको छ, मानिस एक साँझ जस्तो मात्र हो, त्यसको दिन बितिजाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो, जीवन उहाँ बेगर उद्देश्यहीन अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढ़िरहेको थिए जसले भनेथ्यो, जब म नासभिलमा पास्टर थिएँ एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो र आफ्नो हातमा पुरानो बन्दुक पनि बोकेको थियो। उसले भन्यो, यदि तिमीले मलाई जिउनलाई कारण दिन सक्दैनौ भने म आफैलाई हत्या गर्नेछु। मैले उत्तर दिए, तिमीले मलाई अप्ठ्यारो स्थितिमा हाल्यौ, म कुनै त्यस्तो कारणको सोच्न सक्दिन कि किन तिमी आफैलाई हत्या गर्नुहुँदैन, तर म तिमीलाई यो भन्न चाहन्छु कि आफ्नो जीवनलाई हत्या गरेर आफ्ना समस्याहरूलाई समाधान गर्ने छैनौ। तिमीले बस यही मात्र गरिरहनेछौ, पृथ्वीबाट आफ्नो समस्यालाई हटाएर त्यस्तो स्थानमा लगिरहेका छौ जहाँ कुनै समाधान छैन, तत्पश्चात त झन डरलाग्दो स्थितिको सामना गर्नेछौ, अर्थात नर्क, आगो र गन्धको तलाउ, जहाँ सधैँको निम्ति दारा केटाइ हुनेछ। तर त्यसको सट्टामा अहिले तिमीले परमेश्वरको निम्ति निर्णय बनाउन सक्छौ, जुनले तिम्रो जीवनमा उद्देश्यको थप्नेछ र तिमी आफ्नो जीवनलाई चाँडै नै खत्तम पार्ने स्थितिमा हुने छैनौ, किनकि तिमीले जीवनको अर्थ पाउँछौ। त्यसपछि जब तिमी कालगतिले मर्छौ, तिमी ख्रिस्टसँग उद्धारकर्तासँग हुन आफ्नो स्वर्गीय घरमा जानेछौ। मित्र, परमेश्वर बिनाको जीवन खाली रित्तो व्यर्थ हो। मैले केही साल पहिले विश्वमा एक धनी मानिसले आफ्नो आत्महत्या गरेको बारेमा पढेको थिएँ। उसका त्यति धेरै पैसाले उसको जीवनको बाँच्ने अर्थ उद्देश्य दिएन। बरु उसले आफ्नो जीवनलाई अर्थहीन उद्देश्यहीन खाली रित्तो पत्ता लगायो। मेरो मित्र, येशु ख्रिष्ट बिना परमेश्वर बिना जीवन व्यर्थ छ, परमेश्वर बिनाको जीवन उद्देश्यहीन छ। अहिले परमेश्वरसँग दाउदको बिन्तीको सुन्नुहोस्। पद पाँचमा भन्छन्, हे परमप्रभु, आफ्नो स्वर्गीय नुहाएर ओर्लनुहोस्, पहाड़हरूलाई छुनुहोस् र तीबाट धुवा उठ्नेछ। मित्र, यो मानव इतिहासमा र तमाम मानव घटनाहरूमा परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकार हो। यो यसैया 64 अध्याय 1 र 2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाईँ ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाड़ी डढ़ाए झैं र पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरूलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनु भए त। परमेश्वर कुनै दिन मानव इतिहासमा घुस्न गइरहनु भएको छ। मलाई थाहा छैन यो कहिले हुनेछ, तर निश्चय नै एक दिन उहाँले यो गर्न गइरहनु भएको छ। छ पदमा भनिएको छ, बिजुली चम्काएर तिनीहरूलाई छिन्न भिन्न पार्नुहोस्, आफ्ना कानहरू छोडेर तिनीहरूलाई ध्वंस पार्नुहोस्। जब प्रभु फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँ दण्डमा आउनुहुनेछ। मित्र, नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो, परम प्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19 अध्याय 11 पदमा युहन्नाले स्वर्गीय उग्रेको दर्शन देखे र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिन्दथे जसले धार्मिकतामा इन्साफ र लड़ाई गर्नुहुन्थ्यो उसलाई देखेथे। यो परमप्रभु येशु ख्रिष्टको आगमन र शत्रुहरूमाथि विजयको तस्वीर हो। हुन सक्छ तपाईँले यो तस्वीर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्वीर हो। त्यस समयमा भजनकार भन्छन् 9 पदमा, हे परमेश्वर, म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 तारे वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, यो भन्दा पहिले गाउने छैनन्। त्यसपछि 145 अध्यायतिर पनि लागौं, यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करूणाको निम्ति स्तुति प्रशंसाको गीत हो, यो हालेलुया कोरस हो। 145 अध्याय 1 र 2 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौं, तर हरेक दिन हामीले सधैँ चाहे दुःखमा होस् चाहे सुखमा उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 पदमा भनिएको छ, परम प्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करूणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया करूणा प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गरियो। यसपछि पद 17 र 18 भनिएको छ, परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ, उहाँमा पुकारा गर्ने सबैको नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाईँ चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ साँच्ची नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाईँ उहाँको उपस्थितिमा ख्रिस्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईसँग सधैँ अधिकार छ अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाईँ उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईँलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैँ उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको भलाइपनको लागि हालेलुया भजन। परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया, अनि बाँकी पाँच भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट, खेदो, दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन। त्यहाँ अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट, दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र हजार वर्षीय राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन संग्रह 146 अध्याय पद एकमा भनिएको छ, परमप्रभुको प्रशंसा गर ए मेरो आत्मा, परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खालि ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नु हुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुशी तुल्याउँछ। तीन पदमा भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि मानिसबाटको सहायता सधैँको निम्ति हुँदैन। मित्र, जसको शरीर माटोमा एक दिन मिल्न जानेछ जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। अमित्र, यो भजनमा दिएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन। ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको आठपल्ट उल्लेख भएको छ। पद पाँचदेखि आठमा भनिएको छ, याकुबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ, जसले स्वर्गीय र पृथ्वी सिर्जनुभयो, समुन्द्र र त्यसमा भएका यावत थोक, जसले सधैँ सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोक्काहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले न्यौरेकाहरूलाई खड़ा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता, उद्धारक हुनुहुन्छ। सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ। परमप्रभुको प्रशंसा गर मतलब हालेलुया। त्यसपछि भजन 147 अध्यायतिर पनि लागौं। त्यहाँ हामी देख्छौ यरुसलेम प्रति र पृथ्वी प्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147 अध्याय पद एक र दुईमा भनिएको छ, परमप्रभुको प्रशंसा गर किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरुसलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि तीन पदमा भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका संकष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको, आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। चार पदमा भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर, जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद बाह्रदेखि चौधमा भनिएको छ, हे यरुसलेम, परमप्रभुको प्रशंसा गर, हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ। उहाँले तेरा छोराछोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ। उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ। उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशु ख्रिष्ट यरुसलेममा आउनु भएको छ। यस समयमा यसैयाको अगमबाड़ी पूरा हुनेछ। यसैया 14:11-13 पदमा भनिएको छ, हे दुःखमा परे कि आँधी बेरीले पछारिए कि औ सान्त्वन नपाए कि हेर म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्नेछु, निर्मणिहरूले तेरो जग बसाल्नेछ, मणिले तेरो गजुर र लाडमणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउनेछु, औ तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। आगे पद 20 भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ। तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनुभयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरुसलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन संग्रह 148 लागौं। यहाँ हामी देख्छौ सारा सृष्टिमा परमप्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन संग्रह 148:1-3 भनिएको छ, परमप्रभुको प्रशंसा गर, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर, हे उहाँका सारा दूतगण हो उहाँको प्रशंसा गर, हे उहाँका सारा तारा मण्डल हो उहाँको प्रशंसा गर, हे सूर्य र चन्द्र उहाँको प्रशंसा गर, हे ज्योति दिने तारा हो उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 पनि लागौं। 149:1 पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौं जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशू हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्मा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौं कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जंगलको बीचमा हुन्छौ वा झरनाहरूको नजिकमा हुन्छौं वा नदीहरूको छेउमा हुन्छौं या समुद्रको किनारामा हुन्छौ, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौ। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौ। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति, अनि निम्न पदहरूमा हामीसँग राष्ट्रहरूको जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद 6-9 भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई सङ्गलाले र तिनीहरूका भारदारहरूलाई फलामका सिक्रीले बाँध्नलाई, तिनीहरूलाई लेखेका इन्साफ गर्नलाई, यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ, परमप्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौं कि जब प्रभु येशु ख्रिष्ट यो पृथ्वीमा फर्के आउनुहुनेछ उहाँलाई संसारको राष्ट्रद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डण्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन संग्रह 2:9 भनिएको छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मित्र, हाम्रो परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौं जुन इन्साफको दिनतिर बढ़िरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दियो।
1: दाइ, आजको अध्ययनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
2: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करूणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन् तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौ कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो र परमेश्वरका जनहरू आनन्द र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
2: हो त भाइ, सबै कुरा आकाश, पृथ्वी, प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ। तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौ।
1: त्यसो भए दाई, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू आज आफैलाई सोधौं, के हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ? के हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौं?
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207097 0420 9797।

0: இளம்பு பிரேக் டைம்.
1: ए बाबु हतियारो छ टर्च बालेर जाऊ.
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
2: अँ है, बल्ल सम्झे. सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
3: मानसिक समस्याबाट बस्ने उपायहरू.
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
4: असल साथीहरूसँग मात्रै संगत गरौं.
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
4: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू.
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ. कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ.
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू.
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ.
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो. अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ.
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो. कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं. कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं.
0: नेपाल सरकार विज्ञापन बोर्ड. हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज.

0: की एक बस्ती में रहने वाला। आज यहाँ आया है मुंबई बेचने। बदले में कुछ तो चाहता होगा, क्या?
1: मांडवा,
0: रावण से उसकी लंका ही मांग ली।
1: Just a minute. We'll return back. Return back.
2: मरेको के हो?
3: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल लगिहालो लगिहालो।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
7: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: El Ombu Break Time.
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: खै, जन्म दर्ता दिनुस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेनन्?
11: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
12: This is your radio. This is LMFM 89.6 MHz. 89.6.

0: wait just a minute. We will return back. Return back.
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो.
2: बाफ्रे
1: अब चाहिँ के हुने हो?
3: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ. यसै नातिन यसो त जसले लेखिहाल्छ नि.
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन.
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो.

0: नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
6: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
7: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ तामाङ सेलो।
1: अनि

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-26-051 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त
5: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बाय एफएम 89.6 मेगाहर्ज।

time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: ओइ सुन न,
1: भन न,
0: हामी सँगै भएको नि यत्रो टाइम भइसक्यो। आई थिङ्क अब हामी बिहा गर्नुपर्छ होला।
1: बिहा गर्छु मात्रै भनेर हुन्छ? न केही जागिर छ, न केही काम गर्छौ, घरमा पनि लडेर माग्ने कुरा आइरहेछ। तिमीले यस्तै पारा हो भने मैले पनि केही सोच्नुपर्ने हुन्छ।
0: ए कति गिरी गरेर आयो क्या, काम खोजिरहेछु त।
1: काम मात्रै खोज्दै बस, कस्तो झर्केर बोलेको, म गएको
0: एकछिन बस न।

0: मजै आइरहेको छैन. वी निड समथिङ डिफरेन्ट यार, डिफरेन्ट.
1: त्यही त, इट्स नट भाइभिङ एट अल.
2: खै त सिङ्गर भाइ, अहिलेसम्म आएन.
1: ओह, बल्ल आयो.
3: सो सरी यार गाइस, ट्राफिक जाममा पर्यो नि.
0: गीत लेख्यो त तिमीले हिजो?
3: लेखि नि, गीत मात्रै होइन, मैले त भिडियोकै आइडिया बोकेर आएको छु. आई होप सबलाई मनपर्छ. टाइम छ नि होइन सुन्नलाई?
4: ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको सानो गोरेटो हुँदै म आफ्नै सुरमा हरिरहेको छु.
1: आफै बुढो आफै बसेर हुन्छ त.
3: नाइस पोइन्ट. त्यसो भए तिनजना केटाहरू हुन्छन्,

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेस डिलक्स रूम विथ एसी, हट एण्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एण्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एण्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणिको @gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shankar Sugari Nagar Palika 5, Sindhupalso.
5: Monsoon Business Offer, Sipsikon, Atmanirbhar Banau.
6: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: टाढो मित्र, यसले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा मित्र
1: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-29-13-27।
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाइसी क्या हो
7: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
11: हाम्रा सेवाहरू:
12: स्टेशनरीका सम्पूर्ण सामानहरू,
11: फोटोकपी प्रिन्ट,
12: कलर प्रिन्ट,
11: पीवीसी आईडी कार्ड,
12: सबै प्रकारका खेलकुद सामग्रीहरू,
11: सबै तहको तथा विभिन्न पुस्तकहरू,
12: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
11: ट्रफी,
12: मायाको चिनो,
11: मेडल,
12: फ्रेम,
11: जर्सी सेटहरू तथा प्रिन्ट,
12: सब्लिमेसन प्रिन्ट,
11: जर्सी प्रिन्ट,
12: कस्टमाइज कप प्रिन्ट,
11: मेटल फोटो प्रिन्ट,
12: प्रोप्राइटर
11: प्रकाश श्रेष्ठ,
12: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
11: कन्ट्याक्ट नम्बर 9841924274।
13: You are listening to Lilongwe FM 89.6 MHz.
14: 89.6 MHz.

0: तिम्रो काम मात्र काम हो,
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि,
0: भने त म बिजी थिएँ भनेर हो छोडी, आई वाज बिजी, कम ऑन,
1: मसँग किन रिसाइरहेको छौ, मेरो के गल्ती छ?
0: ल भयो नि त, सबै गल्ती मेरो भयो नि त,

0: and God.
1: मैले खासमा हाम्रो भविष्यको लागि मात्रै सरी भनेको थिएँ, हाम्रो आजस्ट मेने जेन्युनले सो सरी, सायद गल्ती मेरै थियो होला, आई एम सो सरी फर दैट.
2: इट्स ओके.

0: मैले खाना नखाएको दुई तिन दिन भइसक्यो।
1: त्यसको नौटङ्की कहिलेसम्म टिक्ला र साठाला मारेपछि सब ठिक हुन्छ।

0: रुको के खास कुरा हुँदैछ के भो भन त
1: केही भएन मिस
0: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ
2: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
5: लो किन नि के भयो सन्चो भएन
4: होइन यतिकै जानै मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
5: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
6: नमस्ते कति कामले पाल्नु भयो
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
6: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्यो
8: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
7: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
9: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
10: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
11: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
7: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
13: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
14: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: LMB FM 89.6 MHz

0: wait just a minute. We will return back. Return back.
1: ओइस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता,

0: नमस्कार, मध्याह 12 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। भोटेपछि बाढ़ीमा हालसम्म 1290 जनाको मृत्यु, झण्डै 5000 अझै बेपत्ता। कृष्ण जन्माष्टमी पर्व आज देशैभर भगवान श्रीकृष्णको पूजा अर्चना गरी मनाइँदै। पोखराको फेवातालमा कार खस्दा दुईजनाको मृत्यु, दुईको उद्धार। विज्ञ टोली सहित नेपाली कांग्रेसका सभापति गगन थापा रसुवाको बाढ़ी पहिरो क्षेत्रमा स्थलगत अनुगमन। रसुवा र नुवाकोटमा आकस्मिक बाढ़ीको जोखिम अझै कायमै। तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नाइजेरियामा शंकास्पद विस्फोट धुवाँबाट कम्तीमा 40 जनाको मृत्यु। नेपाल ए विरूद्ध दक्षिण अस्ट्रेलिया ब्याटिङ गर्दै। लम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण सड़क सञ्जाल विच्छेद भएपछि चीनको केरुङ क्षेत्रमा अलपत्र परेका 114 जना नेपाली हिजो स्वदेश फर्किएको छ। चीन यस पक्षको विशेष सहजीकरणमा उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाक हुँदै नेपालमा ल्याएको हो। तातोपानी अध्यगमन कार्यालयका प्रमुख पद्मराज तिमल सिन्हाको अनुसार चीनीय पक्षले राहदानी नम्बर र व्यक्तिगत विवरण सहित ती नेपालीहरूलाई तातोपानी नाकको लिपिङ क्षेत्रमा ल्याएर अधिकारीहरूको जिम्मा लगाएको थियो। चीनीय प्रतिनिधिले विभिन्न जिल्लाका 114 नागरिकहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। स्वदेश फर्किनेहरूमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका बासिन्दा रहेका छन् र ल्हासा स्थित नेपाली वाणिज्य दूतावासको अनुसार उनीहरू रसुवागढ़ी नाकाबाट अस्थायी पास लिएर केरुङतर्फ सामान लिन र लोड गर्न हिँड्ने रहेका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। भटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि जारी खोज र उद्धार कार्यमा हालसम्म 1290 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मृतकको संख्या बढ़दै गएको छ भने अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता भएका छन्। फेला परेका 1290 शवहरूमध्ये 447 पुरूष, 520 महिला, 34 बालक र 45 बालिका रहेका छन् र 32 शव भने शरीरका अंगहरू फेला परेका छन् भने 202 जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीको अनुसार फेला परेका शवहरूमध्ये 226 व्यवस्थापन गरिएको छ र विपदमा परि हालसम्म 4798 जनाको बेपत्ता भएका छन्। उनीहरूको बेपत्ता हुनेमा 2847 स्वदेशी र 601 विदेशी रहेका छन् भने 1350 जनाको बारेमा फोन मार्फत जानकारी प्राप्त भएको छ। बौद्धिक सनातन धर्मावलम्बीहरूले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशैभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणत देवद भगवान श्रीकृष्णको जन्म द्वापर युगमा श्रीकृष्ण जन्माष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्र पनि भनिन्छ। यस दिन देशभरका कृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन, कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागरण बस्ने प्रचलन रहेको छ। अन्य अतिचार र राक्षसी प्रविधिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको औठी 8 अवतारका रूपमा जन्मिनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायले प्रेरित गर्नुभएको थियो र कुरूङ क्षेत्रमा कौरव संघको लड़ाईमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखार बिन्दुबाट व्यक्त श्रीमद् भागवत गीता को पवित्र ग्रन्थ समेत मानिन्छ। छोटकरीमा गीता नामले सचेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढ़ी भाषामा अनुवाद गर्ने भाषा भएको विश्वास समेत गरिएको छ। कार अनियन्त्रित भई सड़कबाट 20 मिटर तल खसेको प्रहरीले जनाएको छ। तालमा खसेको कारलाई बिहान 6:15 बजे क्रेनको सहायताले बाहिर निकालेर वडा कार्यालयमा नै बैदामको हातभित्र राखिएको छ। आज बिहान करिब 5 बजेको समयमा पोखराको गैरा चौतारा नजिकको घुम्ती सड़कमा सिदीबारीबाट पोखराको लेक साइडमा आउँदै गरेको बीआर 05 बीपी BB6759 नम्बरको भारतीय कार दुर्घटनामा परेको थियो जसमा दुईजनाको मृत्यु भएको छ भने दुईजनाको उद्धार गरिएको छ। दुर्घटनामा परिमृत्यु हुनेमा भारतको बिहार प्रदेशका 26 वर्षीय प्रदीप कुमार यादव रहेका छन् भने अर्कोतर्फ पहिचान नखोलेको अन्दाजी 45 वर्षका एकजना पुरूष रहेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोली सहित बाढ़ी प्रभावित रसुवा जिल्लामा पुगेको छ। उनीहरू आज बिहान भटेकोशीमा गएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिका बारेमा जानकारी लिन रसुवामा पुगेका छन्। थापा विज्ञहरू सहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर 3 घेचेद पुगेका सचिवालयले जनाएको छ। यसअघि उनी 15 भदौमा बाढ़ी प्रभावित नुवाकोटको विद्रो नगरपालिकामा समेत गएका थिए। सभापति थापाले बिहिबार पार्टीको तर्फबाट स्थलगत निरीक्षण देखिएको दृश्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने समेत बताएको छ र 10 भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा नुवाकोट र धादिङमा मात्र ठूलो जनधनको क्षति भएको छ। भटेकोशीबाट क्षतिग्रस्त नुवाकोट स्थित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनालाई आज बिहान जीवितै उद्धार गरिएको छ। उनीहरूलाई 10 दिनपछि टोनेलभित्र अरू पनि मानिसहरू 40-50 जना भएको सूचनाको आधारमा खोजी कार्य शुरू गरिसकेको छ। आज बिहान सुरुङ प्रवेश गरेको नेपाली सेनाको टोलीले सञ्जय शाह र कवीर महर्जनलाई आज 10 दिनपछि जीवितै उद्धार गरिएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार यी दुई जिल्लाका भोटेकोशी त्रिशुली र अन्य ससाना नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़नेछ। यी क्षेत्रमा तटीय बासिन्दाहरूलाई सावधानी अपनाउन समेत आग्रह गरिएको छ भने अब देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका बहाव आज बिहानको मापन अनुसार सतर्कता तहभन्दा तलै छ र कन्काई, कमला लगायतका अन्य विभिन्न नदीहरूमा भने सतह बढ्दो रूपमा देखिएको छ। लम्बो खबरमा अब विदेशको खबर। नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्किएको विषग्ध रासायनिक धुवाका कारण बिहिबार बिहान करिब 40 जनाको मृत्यु भएको आशंका स्थानीय अधिकारीहरूले गरिएको छ। रिभर्सका राज्य स्थित प्रहरी प्रवक्ता ब्लेसिङ आगवेले सिन्हालाई टेलिफोन मार्फत बताए अनुसार घटनाको उकृत स्थानीय सरकार क्षेत्रको कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिकै भएको हो र पीड़ितहरू उच्च मात्रामा खतरनाक ग्यास श्वासप्रश्वासको क्रम निकालेको आवश्यक समेत गरिएको छ। हिलम्बू खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली ए पुरूष क्रिकेट टोलीले अहिले दोस्रो एक दिवसीय खेल खेलिरहेको छ। अस्ट्रेलियाको डार्विन स्थित गार्डिनिया ओभलमा टस जितेर दक्षिण अस्ट्रेलियाले नेपाल ए विरूद्ध ब्याटिङ गरिरहेको छ। शुक्रबारको खेलमा नेपालले प्रमुख ब्याटर कुशल भुर्तिललाई आराम दिएको छ र उहाँको स्थानमा रसिद खानले खेलिरहेको छ भने दक्षिण अस्ट्रेलियाको 15 ओभरमा खेलहरू सकेर 2 विकेट गुमाएर 54 रन बनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। भटेकोशी बाढ़ीमा हालसम्म 1290 जनाको मृत्यु, झण्डै 5000 अझै बेपत्ता। कृष्ण जन्माष्टमी पर्व आज देशैभर भगवान श्रीकृष्णको विभिन्न पूजा आराधना गरी मनाइँदै। पोखराको फेवा तालमा कार खस्दा 2 जनाको मृत्यु, 2 को उद्धार। विज्ञ टोली शहीद गगन थापा रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा पुग्यो। रसुवार नुवाकोटमा आकस्मिक बाढ़ीको जोखिम कायमै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नाइजेरियामा शंकास्पद विषाक्त धुवाबाट करिब 40 जनाको मृत्यु। र नेपाल ए विरूद्ध दक्षिण अस्ट्रेलिया ब्याटिङ गर्दै। मध्याह 12 बजेको समाचार सकियो। अर्ग समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। New
1: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक सर्भिसेस डिलक्स रूम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com कन्ट्याक्ट 0116206 9860982293 न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक
2: ओइनी के पार ओइ मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
4: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
3: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
2: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
5: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
5: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
7: 9849927
8: बा
9: हजुर बुहारी
8: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
9: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
10: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9894340667 र 9818779908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
11: हेलम्बु एफएम 89.6 मेगाहर्ज

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बोली र सदा चाहिँ आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न वित्तीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ अनि सुनेर साथ दिनुहुन्छ तपाईँ सम्पूर्ण श्रोत महानुभावले र यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ। यो प्रोग्राम छ दिन आउने गर्दछ। तपाईँहरूले हामीलाई दिउँसोको एक बजीबाट दुई बजीसम्म आइतबार बाहेक अन्य दिनहरूमा यसै समयमा सुन्न सक्नुहुनेछ र यो प्रोग्राममा विशेष गरी हामी तपाईँहरूको रोजाइमा रहेका गीत संगीत बजाउँदै एकदमै रमाइलो गर्ने मनोरञ्जन गर्ने गर्दछौं। यदि तपाईँहरू पनि गीत रोज्न चाहनुहुन्छ आफ्नो साथीभाइ इष्टमित्रलाई सम्झिन चाहनुहुन्छ भने आज तपाईँहरूले यो बसाइमा कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यो दिउँसोको समय उकाली ओह्राली भन्ज्याङ चौधारी आफ्नै गाउँ आफ्नै पाखा पदिरोमा विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ। कतिपय साथीहरू होटल व्यवसाय गर्दै हुनुहुन्छ, कतिपय साथीहरू खेतबारीको कामतिर बिजी व्यस्तता हुनुहुन्छ भने कतिपय साथीहरू आफ्नो अन्य विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरू स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् हामी यही आग्रह र यही कामना व्यक्त गर्न चाहन्छु। र यति बेला हेलम्बा एफएमलाई तपाईँले हेलम्बा एफएमको रेडियोको फ्रिक्वेन्सी र मोबाइलको गुगल क्रोम अनि हेलम्बा एफएमबाट पनि एकैसाथ तपाईँहरूले फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ र सुनिराख्नु भएको छ। यो प्रोग्राममा तपाईँले आज पनि गीत रोज्न पाउनुहुनेछ 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदम मिठो अनि रमाइलो गीत राख्छौं। गीतपछि आउनेछौं तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको बीचमा राखिसकेका छौं। हाम्रो रोजाइमा रहेको गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बु सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले आज आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ। 98 60 55 25 98 60 55 25 कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले यो बसाइमा नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुन सुकै विधाका गीतहरू पनि रोज्न पाउनुहुनेछ। है त श्रोताहरू, तपाईँहरूले यो बसाइमा आज नेपाली गीत, आधुनिक गीत, जुन सुकै विधाका गीतहरू रोज्न पाउनुहुनेछ। तपाईँ जहाँ हुनुहुन्छ कार्यक्रममा कल गर्दै सहभागिता जनाउनका लागि नम्बरमा जोड्नुहोला। तपाईँहरू, हामी तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौ अनि तपाईँहरूको फोन कल लिने चाहिँ हामीले जमर्का गरिएको छ। र यस्तैको सन्दर्भमा आजको लागि पहिलो मित्र यति बेला लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।

0: हजुर नमस्ते, हजुर नमस्ते, सक्दिन म बाँच्न तिमी बिना है। होइन यो स्टेजमा नै पुगिसकेको हो र, यो स्टेजसम्म नै पुगिसक्नु भयो र, ए गीत मात्रै हुने है। ओके ल, अत्यन्तै मिठो गीत गुनगुनाउँदै आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ नाम पनि सुनिहालौ। हजुर काभ्रेबाट सञ्जना घिसिङ हुनुहुन्छ है। हजुर अनि के गर्दै हुनुहुन्छ सञ्जनाजी यति बेलाको समयमा?
1: त्यति बेलाको समयमा चाहिँ दादाहरूको प्रोग्राम सुन्दै कल ट्राई गर्दै बसिरहेको भन्नुपर्छ है दादा।
0: हजुर प्रोग्राम सुन्दै हुनुहुन्छ, कार्यक्रममा कल ट्राई गर्दै हुनुहुन्थ्यो, अनि सन्चै हुनुहुन्छ नि है?
1: हजुर दादा मलाई एकदमै सन्चै आरामै भन्नुपर्छ, अनि तपाईँ लगायत चौतारातिरको हाल खबर सुनाउनुहोस् न।
0: हजुर म लगायत हाम्रो चौतारातिरको हाल खबर त एकदमै रमाइलो छ, ठिकै छ। हेर्नुहोस् अब आज एकैछिन सिमसिम पानी सर पर्ने, एकैछिनमा मजाले फेरि चर्को घाम लाग्ने, आज त एकदमै रमाइलो छ नि हाम्रो यतातिर। बरु सुनाउनुहोस् तपाईँको तिर के छ मौसमको अवस्था?
1: यतिखेर चाहिँ भन्नुपर्छ दादा अहिले चाहिँ घाम लागिरहेको छ, अझतिर त सिमसिमसिम पानी गइरहेको छ भन्नुपर्छ है त।
0: हजुर समग्रमा अवस्था एउटा एउटै नै जस्तो रहेछ भन्ने कुरो बुझ्नु पर्यो है त। ओके ल ठिकै छ पक्कै पनि। अनि अब आज यो बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ?
1: आजको दिन चाहिँ
0: ए हजुर घर घर आइसे काम गरेर आजको बाँकी दिन बिताउनुहुन्छ है। ओके ल अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ?
1: हजुर दादा मलाई चाहिँ किन ढाटेको भन्ने तामाङ सङ्ग सुन्नुहोस् न।
0: किन ढाटेको भन्ने तामाङ सेलो गीत है? होइन के कुरा ढाटेछन् फेरि तपाईँलाई? ओके ल हामी गीत राख्छौँ, गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ? हजुर यति बेला राघवजी हुनुहुन्छ, सम्झनाजी हुनुहुन्थ्यो, उहाँले यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, सो धन्यवाद भन्न चाहन्छु उहाँलाई। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ 9860525525 को माध्यमबाट कार्यक्रममा कल गर्दै सहभागिता जनाउनको लागि, नम्बर एकदमै खुला छ, सो नम्बरमा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने किन ढाटेको तामाङ सेरो गीत सुन्दै गर्नुहोला।

0: एकदमै मिठो अनि रमाइलो गीत बसे फेरि पनि स्वागत गर्न चाहन्छु। फालो तपाईँहरूको नै हो, हामीले एकदमै मिठो गीत राखिसकेका छौँ। सेलो गीत रहेको थियो, हामी आज तपाईँहरूको रोजाइमा रहेका यस्तै यस्तै मिठा मिठा अनि रमाइलो गीतहरू सुन्ने अनि सुनाउँदै आउनेछौँ। यो समयमा तपाईँहरू गीत रोज्न चाहनुहुन्छ भने 9860525525 कार्यक्रममा कल गर्दै सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँ जहाँबाट हेरम्बा एफएम सुन्दै हुनुहुन्छ, सम्पूर्ण स्थानबाट कार्यक्रममा कल गर्नका लागि आउनुहोला भन्न चाहन्छु। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। हजुर साथी हुनुहुन्थ्यो, उहाँको फोन यति बेला कटिएको छ, सो उहाँले सायद मेरो कुरा गर्नु सो मैले गरेको कुरा उहाँले सुन्नु भएन कि जस्तो मलाई लाग्यो होइन। र फेरि पनि कल गर्नको लागि नम्बर एकदमै खुल्ला तपाईँहरूको लागि 9860525525 कल गरेर गीत रोज्न पाउनुहुनेछ। तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, सम्पूर्ण ठाउँहरूबाट कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि फेसबुकको पेजहरूबाट यति बेला प्रत्यक्ष लाइभ भइरहेको छ। श्रोता उक्त लाइभ मार्फत तपाईँले कमेन्ट गर्नुभयो भने तपाईँहरूले मजाले लाइभ पनि सुन्न पाउनुहुनेछ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, गुड आफ्टरनुन। कहाँबाट को बोल्दै हुनुहुन्छ? धनकुटाबाट हरफल रोशनी भन्नुभयो। हजुर अनि रोशनीजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर बसी बसाइ गर्ने सजिलो कामै छ है। ए हजुर, बस्ने काम एकदमै सजिलै हुन्छ पक्कै पनि। अब मौसम आज अलिकति यस्तै त्यस्तै नै छ, पानी पर्ने, घाम लाग्ने, पानी पर्ने यस्तै नै छ। हाम्रो यतातिर पनि अघिसम्म अलिकति पानी परिरहेको थियो, फेरि घाम लागिसकेको छ, रमाइलो छ यतातिर पनि है। हजुर अनि आरामै हुनुहुन्छ नि है? ओहो ल धन्यवाद छ, तपाईँले पनि विशेष विशेष शुभकामना छ। अनि आज अब पानी परिरहेको छ अनि दिनहरू के कामहरू चल्दैछ तपाईँको ठाउँतिर?
1: कामहरू त्यस्तै दाल छर्ने, कोदो रोप्ने होइन, अनि यस्तै चाहिँ अहिले कामको सिजन छ, काम चलिरहेको छ, मकै ढाँच्ने यस्तै छ। अब कामै काम छ नि, अब काम गरेन भने
0: हजुर कति राम्रो है। अब काम गर्यो भने फुर्सद हुँदैन, काम गर्दै गरेन भने फुर्सदै फुर्सद हुन्छ है। ओके ल ठिकै छ, पक्कै पनि अब बेला बेलामा फुर्सद पनि हुनुपर्छ, काम पनि हुनु पर्यो नि त, सबै दुवै कुरा अलिकति बराबर चल्नु पर्यो नि त। ओके ल अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर एकै पल पनि बाँच्न गाह्रो भयो भन्नुभयो। ओहो धेरै गाह्रो नै भयो र
1: गीत मनपर्छ, गाह्रो त होइन, गीतको शब्दहरू धेरै मनपर्छ, त्यो हिसाबले गाह्रो चाहिँ भएको छैन।
0: ए व्यक्तिगत रूपमा केही पनि भएको छैन, गीतमा चाहिँ शब्दहरूलाई भएको छ है। ओके ल एकदमै मिठो रमाइलो गीत रोज्नु भएको छ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: विशेष तपाईँ हाम्रा सिङ्गाटिङ एकदम इन्जोय गर्नलाई विशेषता भन्न चाहन्छु।
0: हजुर
1: अनि साथीहरू सानो सम्झना लपिसिरा, समशेर लिम्बु, भावना मगर, दिल्सा राई, सरस्वत पोखेल, अमिना सुनुवार, राज घले मगर, धर्मराज ढकाल, पूर्वी आकाश राई, ढाल अभिमान सुनुवार, अनि हाम्रो शान्ति दिशीलाई पनि धेरै सम्झना, आशिष नान बस्नेत, वरुण चन्चली लगायत सबैमा विशेष सम्झना हुँदैन।
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो हरफल रोशनी हुनुहुन्थ्यो यति बेला धनकुटाबाट, उहाँले पनि अब साईमा फोन गर्नुहुँदै कार्यक्रमबाट भाइदिनु भएको छ। एकदमै मिठो गीत रोज्नु भएको छ, एकै पल पनि बाँच्न सक्दिनँ भन्ने पलको गीत रोज्नु भएको छ है। पक्कै पनि हामी एकदमै यो मिठा रमाइलो गीत राख्नेछौँ। कतिपय साथीहरूलाई डिजे गीत मनपर्छ, कति साथीहरूलाई पप गीत मनपर्छ, कतिपय साथीहरूलाई यस्तै यस्तै एकदमै दुःखी गीतहरू पनि धेरै मनपर्ने हुन्छ होइन। सो तपाईँले जुन गीत रोज्न मन लाग्छ सो गीत नै तपाईँले आफ्नो रोजाइमा पार्न पाउनुहुनेछ। त्यसको लागि चाहिँ कार्यक्रममा कल गर्नुपर्ने हुन्छ श्रोता 9860525525 हाम्रो टेली नम्बर रहेको छ, उक्त नम्बरमा कल गर्दै आउँदै गर्नुहोला। र अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: एकदमै मिठो अनि रमाइलो गीत यहाँहरूले सुनिसक्नु भएको छ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरूले सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बा सुन्दै हुनुहुन्छ। यो बसाइमा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ 9860552525 यो नम्बरमा कल गर्दै तपाईँहरू गीत रोज्नका लागि सहभागिता जनाउन सक्नुहुनेछ। उक्त नम्बरमा कल गर्दै सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। र यो दिउँसोको समय यति बेला हामी हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बा सुन्दै हुनुहुन्छ। तपाईँ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ तपाईँहरूले र अन्य विभिन्न विश्वभरका विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ। देशैभरिबाट छरिएर रहनु भए तापनि हेलम्बा एफएम सुनिराख्नु भएको छ र हामीले आज विशेष गरी तपाईँहरूको रोजाइमा रहेका मीठा र माइले गीतहरू सुन्दै सुनाउँदै आइरहेका छौं। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर के भन्नुभयो? राधे राधेजी भन्नुभयो कि ह्याप्पी बर्थडे भन्नुभयो तपाईँले? राधे राधे भनिन्छ। कहाँ सुन्नु भएछ विजयजीले? ए बवाल लागिरहेछ। ओहो, भनेपछि कुरा तेर्सो रहेछ। ओके ल ठिकै छ अनि विजयजी के छ तपाईँको खबर सुनाउनुहोस्। हजुर रमाइलो नै छ है। अब जी हाम्रो त यस्तै भइरहेछ नि, हेर्नुहोस् त कति राम्रोसँग मजाले बोल्न पाएको छ, रमाइलो गर्न पाएछन्, तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्न पाएको छ, व्यापक रमाइलो छ नि हाम्रो। हजुर हजुर, अनि सुनाउनुहोस् मौसमको अवस्था के छ तपाईँ लगायत तपाईँ ठाउँतिरको? भनेपछि त्यस्तो छ है। ओके ल, अनि आज बाँकी दिनलाई कसरी बिताउँदै हुनुहुन्छ?
1: हेरेर बनाउने
0: ल हुन्छ। अनि आज कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ? कुन गीत भन्नुभयो? गीतको बोल नै बुझ्न सकेन विजयजी, एकचोटि फेरि अलिकति जोरदारका साथ भन्नुहोस् त। भनेपछि तपाईँलाई गीतको बोल पनि आउँदैन रहेछ। गीतको बोल चाहिँ अब भनेपछि ल हुन्छ विजयजी, हामी पक्कै पनि राख्नेछौ। मरेपछि चिठी धागोले बानेको भन्ने नारायण थानमा गीत भन्ने बोलको गीत जस्तो लाग्यो नि त। ए मुखमा केही चपाउनु भएको छ कि जस्तो पनि लाग्यो, त्यही भएर होला। ओके ल ठिकै छ, तपाईँले भन्न खोज्नु भएको कुरा मैले बुझेपछि कुरा सकिहाल्यो नि होइन त। ओके अब के कृष्ण अष्टमी अब यहाँतिर मनाउँदैन, हेर्नु बजारतिर गयो भने व्यापक रूपमा रमाइलो हुँदै होला। अब बेलुकाको समयमा तलतिर ओर्लियो भने जात्रा हेर्न पाउला नि अलिअलि। हजुर हजुर छ, एकदमै छ। हजुर हजुर हो, लाग्छ लाग्छ। हुन्छ हामी गीत राख्नेछौ, गीत मार्फत कसैलाई सम्झिन चाहनुहुन्छ?
1: हजुरलाई हजुरलाई ठाकुरी अनि हाम्रो सभामाजी अनि सहायता खाने राताले खाने अनि यो राते राते भन्दै छुट्टी तपाईँ
0: ओके साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो सो उहाँलाई धन्यवाद छ. नारायण थानमा गेट हन्नेबलको गीत रोज्नु भएको छ. सो यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 9896555525 कल गर्दै आउँदै गर्नुहोला. र अहिलेको लागि भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौँ. गीतपछि आउनेछौँ तपाईँहरू भने एलम्बा एफएम सुन्दै गर्नुहोला.

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। पक्कै पनि यहाँहरूले गीत सुनिसक्नु भएको छ र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने पालो भइसकेको छ 98 60 52 55 25 कल गर्दै गीत रोज्नका लागि आउन सक्नुहुनेछ। र यो प्रोग्राम तपाईँले जहाँबाट सुन्दै हुनुहुन्छ उक्त स्थान र ठाउँबाट पनि हेलम्बा एफएम सुन्नका लागि जोडिन पाउनुहुनेछ है त। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए, भनेपछि हाम्रो मायाजी हुनुहुन्छ। ए ल ठिकै छ, होइन तपाईँले बिर्स्यो भने त झन् खत्तम भइहाल्यो नि, सम्झना मनभरि सम्झनै छ नि त। अब तपाईँले बिर्सन त कहाँबाट सक्नु र हामीले है। हजुर अनि सन्चै हुनुहुन्छ? हजुर, म लगायत हामी हेलम्बा एफएम होल युनिट टिम नै एकदमै सन्चै छौँ, आरामै छौँ भन्नुपर्छ। अनि सुनाउनुहोस्, आजको दिन कस्तो हुँदैछ तपाईँको?
1: आजको दिन चाहिँ काठमाडौँबाट गाउँसम्मको यात्रामा छ दादा।
0: ओहो, गाउँमा जान लाग्नु भएको? ल राम्रोसँग जानु होला शुभ यात्रा तपाईँलाई। अनि भनेपछि ल अब मौसम कस्तो छ आज?
1: मौसम चाहिँ पानी पर्ला
0: दादा, यतातिर चाहिँ अनि चौतारातिर मौसम कस्तो छ? हजुर, चौतारातिर अब मौसम एकदमै रमाइलो छ। आज एकैछिन पानी पर्ने, एकछिन घाम लाग्ने, यस्तै नै छ, रमाइलो नै छ भनौँ न है। ओके ल, अनि आज कुन गीत रोज्न चाहनुहुन्छ? हजुर, सुनिल गिरीको आवाजमा रहेको कस्तो यमन दोधारै भयो भन्नुभयो। हजुर ओके ल, दोधार मन नगरिकन जानु होला। हामी गीत बजाउनेछौ, गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद।
1: अनि टेक्निकलमा रहने हुने हाम्रो दादा दादाको लागि पनि अनि बदानीको लागि पनि इन्जुलियन होला दिदी भन्न चाहन्छु। अनि मेरो दिदी तामाङलाई पनि इन्जुलियन होला, मलाई फोन गरेर गीत रोज भन्नु भएको थियो, अनि त्यही भएर कल गरेको है त दादा। अनि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो माया तामाङ हुनुहुन्थ्यो, यता बोध काठमाडौँको मित्र हुनुहुन्थ्यो है, गाउँ जाँदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। सो उहाँलाई शुभ यात्रा, र पनि यो बसाइमा कार्यक्रममा कल गर्नु भएको छ उहाँले, र धन्यवाद व्यक्त गर्न चाहन्छु। र अहिलेको लागि भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौ, सुनिल गिरीको आवाजमा रहेको गीत, पछि फेरि पनि आउनेछौ तपाईँहरू भने हेलम्बा फेम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो यो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदैछौ र सो गीत रोज्नका लागि 98 60 52 55 25 मा कल गर्दै सहभागिता जनाउनका लागि व्यवसायमा जोडिनुहोला, हामी यही अनुरोध गर्न चाहन्छु। अनि तपाईँले गीत रोज्न पाउनुहुनेछ नेपाली गीत, आधुनिक गीत, हिन्दी, डीजे जुनसुकै विधाको गीतहरू पनि रोज्न पाउनुहुनेछ। र हामी माझमा धेरैजना श्रोता साथीहरूको कमेन्टहरू पनि बाँकी नै छ, कमेन्ट पनि लिनुपर्नेछ होइन। अब एकजना साथीसँग मिठो खुरखानी सम्वाद गर्दै हामी पनि अब बाहिरिनुपर्ने समय त भइ नै हालिन्छ होइन। अब तपाईँहरूसँग मिठो कुराकानी गर्ने अनि त्यसपछि तपाईँहरूको कमेन्ट लिँदै हामी बाहिरिनेछौँ श्रोता। यो समयमा हामी तपाईँहरूको फोन कल लिने एकदमै जमर्कोमा छौँ र कार्यक्रममा कल गर्नका लागि 98 60 52 55 25 कल गर्नुहोला। र यति बेला कमेन्टतर्फ पनि हामी लाग्नुपर्ने बेला भइरहेको छ र पनि हामीसँग साथीहरूको फोन कल आउने क्रम जारी नै छ र म साथीलाई स्वागत गर्न चाहन्छु यति बेला। कोही साथी हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर आरबोटबाट अम्बर बहादुरजी बोल्दै हुनुहुन्छ। हजुर अनि अम्बरजी सन्चै हुनुहुन्छ तपाईँ? एकदमै सन्चै आरामै छु। अनि मौसम कस्तो छ तपाईँ हुने ठाउँतिरको?
1: मौसम एकदम घाम लागिरहेछ हजुर।
0: हजुर मजाले घाम लागेको छ है?
1: हजुर
0: हो। ल अनि के कामहरू चल्दैछ आज भोलि गाउँ घरतिर?
1: आज भोलि काम छैन हजुर, के काम चलेको पनि छैन।
0: काम चलेकै छैन है? ल ठिक छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ यो अन्तिम अन्तिमको समय, कुन गीत रोज्न चाहनुहुन्छ आज? हजुर छिपछिपे पानीमा ल्याऊ भन्ने बोलको गीत है? हजुर। ल हामी गीत राख्छौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके बाबाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो यति बेला काभ्रेबाट अम्बर बहादुर तामाङ हुनुहुन्थ्यो। सो उहाँले पनि यो सायमा फोन गर्नु हुँदै गीत रोजिसक्नु भएको छ। हामी कमेन्ट तर्फ लाग्छौ, कमेन्ट प्राप्त भएको छ, कमेन्ट गर्नुभएको छ। हेलो नमस्ते भन्नुभएको छ। लोक बहादुरजीलाई धन्यवाद छ अनि रामजी घिमिरेजीलाई पनि धन्यवाद छ, उहाँले यति बेला बागमती प्रदेश 3 सुन्दैछु भन्नुभएको छ। अनि अर्को साथीको कमेन्ट छ, हेलो नमस्ते कार्यक्रम प्रस्तोता दादा सेवा हर्बल रोशनी भन्नुभएको छ है। हर्बल रोशनी जी हुनुहुन्छ धनकुटाबाट, उहाँको कमेन्ट पनि आयो, कल पनि हामीले लिएको थियो र सो कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद छ यहाँलाई। अनि लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु, नाइस प्रोग्राम, मिस यु अल भन्नुभएको छ। जसमिन मगर्ने हुन्छ, सो जसमिनजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि सम्झना गिरी हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, सम्झनाजीलाई पनि धन्यवाद। अनि सरस्वती श्रेष्ठजीलाई पनि धन्यवाद छ। अनि हेलो गुड आफ्टरनुन, नमस्ते नेपाली।

हजुर के छ खाजो भयो त काठमाडौँबाट है भन्नुभएको छ बिरी लामा, धन्यवाद छ। नमस्कार हजुर, म विनिता दाहाल है सबैलाई सम्झेको छु भन्नुभएको छ। विनिताजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि नमस्ते दाई, गुड आफ्टरनुन भन्नुभएको छ सिमरिका थापा हुनुहुन्छ। सिमरिकाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैन श्रोता, निर्धारित समय सकियो। आज जति पनि साथीहरूले हाम्रो यो व्यवसायमा कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने अनि तपाईँहरूले यस समयमा प्रोग्राम सुन्नुभयो कल गर्नुहुने अनि मेसेज गर्नुहुने सम्पूर्ण हाम्रा रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत सबैजनाको लागि आजको दिन एकदमै शुभ रहोस्। साथमा कृष्ण जन्माष्टमीको अवसरमा यहाँहरूलाई हार्दिक शुभकामना पनि व्यक्त गर्दछौ। ढिलाइ भए तापनि र तपाईँहरूको यो बाँकी पल यो बाँकी समय अत्यन्तै सुखद रहोस् यही कामना गर्दै प्राविधिक मित्र राघव तामाङसँगै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: ਕਲੀਆ, ਤੇਰਾ ਦਾਤ ਟੇਕ ਲਿਆ।
1: Wait just a minute. We will return back. Return back.
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
4: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
5: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
6: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
5: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
7: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
5: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
8: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
5: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
6: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: LMWFM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
5: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-57-67 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
6: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: sound check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। खेलाड़ीमा हालसम्म 1290 जनाको शव फेला, झन्डै 5000 अझै बेपत्ता। श्रीकृष्ण जन्म अष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाउँदै। प्रदेश सरकारमा सहभागितापछि राप्रपा संकट, अध्यक्ष बुद्धिमान तामाङले दिए राजीनामा। 7500 निजी आवास, 53 सरकारी संरचना ध्वस्त। नाइजेरियामा शंकास्पद विषाक्त धुवाबाट करिब 40 जनाको मृत्यु। र पुरूष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रीम एनबीएल शुरू हुँदै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे प्लाञ्चोकमा पिपलको रूखमा घण्टी झुण्डाउने क्रममा एक पुरूष लडेर मृत्यु भएको छ। जिल्लाको चौडीदेउराले गाउँपालिका 5 केउरेनीमा उक्त घटना घटेको हो। मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन्। आज बिहान गाउँकै महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रूखमा घण्टी झुण्डाउन खोज्दा गौतम 6 फिट अग्लो पिपल गेटबाट लडेका थिए। स्थानीय जागृत माध्यमिक विद्यालयको अग्लो पिल्लर गेटबाट लडेर टाउकोमा गहिरो चोट लागेका गौतमको धुसेनी देउराले अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि जारी खोज तथा उद्धार कार्यक्रममा हालसम्म 1290 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मृतकको संख्या बढ़दै गएको छ भने अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेका छन्। फेला परेका 1290 शव मध्ये 427 पुरूष, 250 महिला, 37 बालक र 45 बालिका रहेका छन्। यस्तै 32 मानव शरीरका आंशिक अंगहरू फेला परेको छन् भने 2 जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार फेला परेका शवमध्ये 926 व्यवस्थापन गरिसकेको छ। विपदमा परि हालसम्म 4798 जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा 2847 स्वदेशी र 601 विदेशी नागरिक रहेका छन् भने 1350 जनाको बारेमा फोन मार्फत जानकारी प्राप्त भएको छ। अर्कोतर्फ सुरक्षाकर्मीको सक्रियतामा हालसम्म 8127 जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 6090 पुरूष र 2472 महिला रहेका छन्। अहिलेसम्म 1141 जना मृतकको पहिचान हुन सकेको छैन। पहिचानका लागि प्रहरीले मृतकका 1143 र आफन्तका 719 गरी कुल 1862 डीएनए नमूना संकलन गरेको छ। पहिचान नभएका शवहरूको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना धाना गरी श्रद्धा भक्तिपूर्वक मनाइरहेका छन्। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रेरणाता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महारात्री भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागरण बस्ने प्रचलन रहेको छ। अन्त्य अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा जन्मिनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सकारात्मक सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरूक्षेत्रमा कौरवसँगको लड़ाईमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णलाई मुखार बिन्दुबाट श्री भागवत गीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढ़ी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिएका छन्। बागमती प्रदेश सरकारका सन्दर्भमा पार्टीको विवादित निर्णयपछि उनले उपाध्यक्षबाट राजीनामा दिएका छन्। पार्टी केन्द्रको संस्थागत निर्णय विपरीत बागमती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ। राप्रपाबाट 3 जना मन्त्री समेत बनेका छन्। बागमतीका 7 जना सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत समेत दिएका छन्। बागमतीका मुख्यमन्त्री किरण थापाले विश्वासको मत हाल्ने राप्रपाका 7 सांसद मध्ये 1 जना बुद्धिमान तामाङ, आफ्नै भाइ डम्बर तामाङ पनि रहेका छन्। भदौ 10 गतेको भीषण बाढ़ीले रसुवा र नुवाकोट र धादिङ लगायत क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढ़ी र पहिरोका कारण विस्थापित भएका हजारौं नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न सरकारले तत्कालीन र दीर्घकालीन पूर्ण निर्माणको योजना अघि सारेको छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराका अनुसार बाढ़ीबाट क्षति भएका निजी आवास र सार्वजनिक संरचनाको पूर्ण निर्माणका लागि सरकारले ऱ्यापिङ ड्यामेज एसेसमेन्ट मार्फत तथ्याङ्क संकलन कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिएको छ। शुरूआती चरणमा 6,000 घर क्षति भएको अनुमान गरिएपछि पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार बाढ़ी र पहिरोमा कुल 7,570 निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। शहरी विकास तथा भवन निर्माण विभागले उपलब्ध गराएको जिल्लागत विवरण अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट जिल्लाले भएको छ। विभागका अनुसार नुवाकोटमा कुल 3,977 घरहरू क्षति भएका छन्। जिल्लाको विदुर नगरपालिकामा मात्रै 3,026 घर भत्किएका छन्। यस्तै किसपाङ्गा 6,096, बेलकोटगढ़ीमा 292 र तार्केश्वरमा 63 घरमा क्षति पुगेको छ। यस्तै धादिङमा कुल 3,451 घरहरू क्षतिग्रस्त भएका छन्। यसमध्ये बेनीघाट रोराङमा 1,037, सिग्देलमा 328, गजुरीमा 104 र गल्छीमा 900 घरहरू बाढ़ीको चपेटामा परेका छन्। साथै रसुवा बाढ़ीले 1,799 घरमा क्षति पुर्याएको छ। यस जिल्लाको गोसाईकुण्ड गाउँपालिका सबैभन्दा बढ़ी प्रभावित भएको छ, जहाँ 1,043 घरहरू भत्किएका छन्। उत्तरगयामा 567, कालिकामा 112 र आमा छोदिङमोमा 57 घर क्षति पुगेको छ। सरकारी पूर्वाधारमा अर्बौं क्षति पुगेको छ। पुननिर्माणमा 2 अर्ब लाग्नेछ। बाढ़ीले रसुवा नुवाकोट र धादिङ क्षेत्रमा महत्वपूर्ण सरकारी कार्यालय र प्रशासनिक भवनहरूलाई समेत बाँकी राखेको छैन। उपमहानिर्देशक अरियालका अनुसार सुरक्षा निकाय बाहेकका मात्रै 53 सरकारी सार्वजनिक भवनमा क्षति पुगेको छ। दुईजनाको जीवितै उद्धार गरिएको सुरुङबाट निकालिएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा एउटा शव फेला परेको छ। दुईजनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन्। आयोजना प्रमुखका आवास ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका छन्। नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढ़ी प्रभावित त्रिशुली A3 जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका एक व्यक्तिको शव निकालेको हो। सोही जलविद्युत आयोजनाका 2 कर्मचारीको आज बिहान जीवितै उद्धार गरिएको छ। अब विदेशको खबर। नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाका कारण हिजो बिहान करिब 40 जनाको मृत्यु भएको आशंका स्थानीय अधिकारीहरूले गरेका छन्। रिभर्स राज्यका प्रहरी प्रवक्ता बिली सिंह आगोएले सिन्हालाई टेलिफोन मार्फत बताएका छन्। उनका अनुसार घटना ओकुरीका स्थानीय सरकार क्षेत्रको कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक भएको छ। अब खेलकुदको खबर। एक्सट्रीम नेपाल भलिबल लीग एनबीएलको पहिलो संस्करण आज काठमाडौँमा शुरू हुँदैछ। पुरूष भलिबलको पहिलो फ्रेन्चाइज लीगको उद्घाटन खेलमा सगरमाथा एसम्याट्स र मधेस बरियर्स आमुन्य सामुन्य हुँदैछन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुने उद्घाटन खेल अहिले दिउँसो 4 बजेबाट शुरू हुनेछ। साँझ 7 बजे कर्णाली शिवराज र अन्नपूर्ण बीच प्रतिस्पर्धा हुनेछ। पहिलो पटक आयोजना हुन लागेको एनबीएलमा नेपाली भलिबल इतिहासकै सर्वाधिक 20 लाख रूपियाँको विजेता पुरस्कार घोषणा गरिएको छ। एनबीएलमा कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। एनबीएलका प्रबन्धक निर्देशक अश्विन कडियाका अनुसार बाँकी 12 लाख रूपियाँ उपविजेता तथा विधागत पुरस्कारमा खर्च गरिनेछ। एनबीएलको अन्तिम तयारीका क्रममा आयोजकले प्रतियोगिताको मस्कट डाफे र थीमसँग सार्वजनिक गरेको थियो। नेपालको राष्ट्रिय खेल भलिबल र राष्ट्रिय चरा डाफीलाई आधार बनाएर मस्कट तयार गरिएको हो। थीम सङ अविन साकेले कम्पोज गरेका हुन् भने मस्कट रोशन सुब्बाले डिजाइन गरेका छन्। भदौ 27 गतेसम्म सञ्चालन हुने एनबीएलमा 6 टोली सहभागी छन्। सबै टोलीले सिंगल राउण्ड रोबिनका आधारमा लीग खेल्नेछन्। लीगको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानका टोलीले फाइनलमा प्रवेशका लागि प्ले अफ खेल्नेछन्। हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। कोशीबाडीमा हालसम्म 1290 जनाको शव फेला, झन्डै 5000 अझै बेपत्ता। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धापूर्वक मनाइँदै। बागमती प्रदेश सरकारमा सहभागितापछि राप्रपा संकट उपाध्यक्ष बुद्धिमान तामाङले दिए राजीनामा। 7500 निजी आवास र 53 सरकारी संरचना ध्वस्त। विकासका धुवाबाट करिब 40 जनाको मृत्यु। र पुरूष भलिबलको पहिलो फ्रेन्चाइज लीग एक्सट्रीम एनबीएल शुरू हुँदै। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एटेन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
1: ओइनी के पार ओइ मित्र, ये दुम्सले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98 49 13 27।
0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
0: मायाको चिनो,
7: मेडल,
0: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
0: कस्टमाइज्ड कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट।
0: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: अर्लीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangasu Gurinagar Palika 5, Sindhupasu. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangasu Gurinagar Palika 5, Sindhupasu.

0: को एउटा
1: तपाईँको ससुरा बाकी
2: गाडी
0: कुदेन है के गाडी नि एकदिन उडाउने बेला भइसक्यो

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबली लिएर। सदा झैं आज पनि यहाँहरूको माझमा उपस्थित भइसकेकी छौ म कार्यक्रम प्रस्तोता अन्जु, अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ है। विशेष त आज हिन्दू धर्मावलम्बीहरूको होइन, सो एकदमै एउटा चाड भनौँ, श्रीकृष्ण जन्माष्टमी चाहिँ परेको छ है। सो पर्वको सम्पूर्ण सबैजनालाई चाहिँ होइन म लगायत हेलम एफएम होल युनिटको तर्फबाट चाहिँ श्रीकृष्ण जन्माष्टमीको अवसरमा सम्पूर्ण सबैजनालाई चाहिँ शुभकामना भनेर भन्न चाहन्छु होइन। द्वापर युगमा चाहिँ कृष्णजीले होइन एकदमै भनौँ न एकदमै जन्म लिनु भएर चाहिँ असत्यमाथि होइन सत्यको जित गर्नुभएको दिन होइन, त्यसै गरी गर्नुभएको आजको दिन जन्मिएर होइन, सो यस्तो कथन छ। त्यसले गर्दाखेरि आज चाहिँ एकदमै व्रत बसेर धेरै दाजुभाइ तथा दिदीबहिनीहरू आमा बुबाहरू होइन व्रत बसेर कृष्ण मन्दिरहरूमा पूजा आराधना गरेर रातभरि जागरण बस्ने चलन छ, भजन कीर्तन गर्ने चलन छ होइन। आफ्नो केयर गर्दै आफ्नो धर्महरूलाई नै बिर्सिनु हुँदैन, आफ्नो कर्महरूलाई नै बिर्सिनु हुँदैन है, सो भन्न चाहन्छु। आफ्नो केयर पनि गर्नुहोला साथमा भन्छु। त्यसै गरेर तपाईँले यति बेला हामीलाई सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ, सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर विश्वभर रहेर यहाँहरूले चाहिँ एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रमको व्यवसायमा। विशेषतः हामी तपाईँहरूकै फोन कलहरू लिन्छौँ है कार्यक्रममा चाहिँ। तपाईँले फोन गर्नुपर्ने हुन्छ, अनि फोन गरेर चाहिँ तपाईँले प्रतिभा राख्नुपर्ने हुन्छ, तपाईँभित्र गुम्सिएर रहेका, छरिएर भनौँ न पोखिएर रहेका होइन, मन मनै पोखिएर रहेका ती प्रतिभाहरूलाई चाहिँ तपाईँले यस कार्यक्रम मार्फत फोन गरेर चाहिँ प्रतिभा राख्न सक्नुहुनेछ। कार्यक्रममा फोन गरेर तपाईँले गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ व्यवसायमा यहाँहरूले चाहिँ राख्न पाउनुहुनेछ, राख्न सक्नुहुनेछ सम्पूर्ण साथीहरू होइन। 97 48 26 79 79 चाहिँ हामीले तपाईँहरूका लागि एकदमै नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै व्यवसायमा तपाईँले फोन गरेर चाहिँ आउन सक्नुहुनेछ, प्रतिभा राख्न सक्नुहुनेछ, गीत गाउन सक्नुहुनेछ, एङ्करिङ, ड्रामा, चुटकिला, मिमिक्रीहरू, सम्पूर्ण प्रतिभाहरू चाहिँ तपाईँले राख्न सक्नुहुनेछ। आउँदै गर्नुहोला है, नम्बर खुला छ। कार्यक्रमको हामी शुरूआतमा एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँहरू भने कार्यक्रम सुन्दै गर्नुहोला।

हामीले कार्यक्रममा राख्यौँ एकदमै मिठो तामाङ सेलो गीत गीतपछि पुनः उपस्थित भइसकेका छौँ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको डबली। अब भने कार्यक्रमको व्यवसायमा तपाईँले फोन डायल गरेर आउन सक्नुहुनेछ है। 97 48 26 69 79 नम्बर खुला छ। यसो भन्दै गर्दा आजको लागि पहिलो साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छ। नमस्ते, नमस्कार।

0: हजुर नमस्ते नमस्कार हजुर, यो जुनी बिताइदिउँला तिमीलाई हेरी हेरी भन्नुभयो। हजुर एकदमै मिठो गीत गाएर कार्यक्रममा सहभागिता जनाउनु भएको छ, खुसी लाग्यो सञ्जना है। अनि सन्चै हुनुहुन्छ? हजुर मलाई नि ठिकै छ, आरामै छु, सन्चै छु भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्थ्यो? आज त बिदा थियो होला होइन कलेज पनि? मौसम के छ यता काभ्रेतिर?
1: मौसम त अघितिर चाहिँ पानी पर्दैछ, अहिले पनि फेरि पानी पर्दैछ, धम्म धुम्म भइरहेछ भन्छ। अनि
0: हजुर यता पनि त्यस्तै, हजुर पानी पर्ने, रोकिने, धम्म धुम्म हुने, बादल लागेर बस्ने, त्यस्तै भइरहेछ है त यतातिर पनि आज भोलि।
1: हजुर हजुर त्यस्तै त आज भोलि मौसम
0: हो नि त नि, एकदमै यो धामधुम्म मौसम, झरी परिरहेको मौसम भनौँ। अनि यो प्रहरमा फेरि पनि साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ सञ्जना? हस् गन्ती गर्छौ, गन्ती पछि है त। सुरु गर्नुहोस्।

0: Thank you.
1: हजुर, आफूले खोजेको पाइँदैन, अरूले छोडेको पनि चाहिँदैन, होइन त? पक्कै पनि होइन, खोजेको पनि चाहिएन, छोडेको पनि चाहिएन, होइन त? हजुर सञ्जना, एकदमै मिठो गीत गाएर होइन सुनाउनु भयो, मैले त कमेन्ट गर्ने कुनै ठाउँ नै छैन है, यति मिठो गाउनु भयो कि अब त्यो कुरै नगरौँ कि, म चाहिँ तपाईँको अगाडि बसेर अनि तपाईँको लाइभ सो हेरिरहेको छु, मलाई महसुस भयो है त, एकदम मिठो गाउनुभयो होइन, जति सुन्यो उति सुनौ सुनौ लाग्ने हजुरको आवाज भएको छ है, के भनौँ म त, एकदम त्यो हजुरको मेहनत हो होइन, राम्रो छ सञ्जना, राम्रो गर्दै जानु होला, धेरै राम्रो भएको छ, अझ प्रयास गर्नु होला है त हजुर, हस् आउने दिनहरूमा पनि आउँदै गर्नु होला, आजको लागि भने हामी छुट्छ मुख्य बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो सञ्जना हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरी यति बेला फोन लाइनमा अर्को साथी जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु, नमस्ते, नमस्कार।

0: Terima kasih nang senang kata fan kata afternoon atau si kusah sama kita dengan masa ini dari sebagai mana ini tahu lagi.
1: हस् धन्यवाद हजुर. हजुरलाई पनि श्रीकृष्ण जन्म होइन श्रीकृष्ण जन्म अष्टमीको अवसरमा यहाँलाई पनि धेरै धेरै शुभकामना है त माया.
0: थ्याङ्क यू दिदी.
1: कार्यक्रमको शुरूआतमा कस्तो मिठो गीत गाएर सहभागिता जनाउनु भएको छ, खुसी लाग्यो होइन. कस्तो मिठो लय भएको गीत होइन, कस्तो मन पर्यो मलाई त. अनि आरामै हुनुहुन्छ? हजुर मलाई पनि एकदम ठिक छ हजुर, आरामी छु, सन्चै छु भन्नुपर्छ. अनि माया सुनाउनुहोस् न, के छ तपाईँतिरको नयाँ नौलो?
0: यहाँतिरको नयाँ नौलो भन्नुपर्छ त एकदमै ठिकै छ भनौँ, सबै कुरा नै हो दिदी. अनि मौसम भन्नुपर्छ एकदमै धुम्म भइरहेको छ, अघिसम्म चाहिँ पानी परेको थियो, घाम पनि लागिरहेको थियो, अहिलेसम्म अघि चाहिँ अलिअलि, अहिले चाहिँ धुम्म भइरहेको छ भनौँ न.
1: खाजा खानुभयो त?
0: मेरो खाजा भएको छैन दिदी, अब एकैचोटि भरे खाना खानुपर्छ है. अनि हजुरको भएको
1: हजुर बाँकी नै छ है त, आज चाहिँ मेरो पनि खाजा है त, सँगै खानुपर्छ है त माया. खाजा खाना बनाएर राखिराख्नु होला. ओके, अनि फेरि पनि प्रतिभा के सुनाउनुहुन्छ? हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त.
2: हुन्छ,
1: छिटो गर्नुहोस्.

0: यति नै भन्नुपर्छ है दिदी।
1: हजुर नबोले नि, हाँसी राख न होइन माया। अब कहिले कस्तो त्यस्तो त भइहाल्छ नि होइन, सानातिनो कुराहरू अब गाउँदै जाँदा कहिले कस्तो के हुन्छ हुन्छ होइन, र पनि कन्फ्युज हुनु भए पनि हजुरले मिठो गाएर सुनाउनु भयो सुरिलो आवाजमा। आज कस्तो मायाको आवाज सुरिलो सुनिएको के, गीत त्यस्तो भएर हो कि या हजुरले सुरिलो बनाउनु भएको हो कि होइन? तर सुरिलो सुनिएको थियो आज तपाईँको आवाज मिठो होइन, अन्त एकदमै आवाज त जहिल्यै मिठो छ होइन, अनि एकदमै मिठो तरिकाले प्रतिभा प्रेजेन्ट गर्नुहुन्छ, र पनि आज त मलाई बेसकनै त्यो सुरिलो लाग्यो के हजुरको आवाज, अब गीतै त्यस्तो भएर हो कि होइन? एकदमै मन पर्यो, मिठो लाग्यो होइन, सो सुमधुर आवाजमा आफ्नो प्रतिभा राख्नुभयो, प्रतिभाको लागि हजुरलाई सो धेरै धेरै धन्यवाद है त माया।
0: थ्याङ्क
1: यू दिदी। हस् आजको लागि भने हामी छिर्छौँ, कार्यक्रम सुन्दै गर्नु होला, ओके बाबाई। हजुर माया हुनुहुन्थ्यो यता काभ्रेबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ, यसै गरी आउन सक्नुहुनेछ। पालो तपाईँहरूकै हो, यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल दिन्छु। नमस्ते। नमस्ते लास्ट अफ फ्याफुल्ला हजुर, विजयजी के छ खबर, के गर्दै हुनुहुन्छ सुनाउनुहोस्। भनेपछि पानी परेको छ परेको छ परेको छ भइरहेछ है। हस् तपाईँलाई पनि श्रीकृष्ण जन्माष्टमीको शुभकामना है त। अनि अरू सुनाउनुहोस्, खाजा खानुभयो कि व्रत बस्नुभयो? हो र है, ल ठिक छ, आफ्नो स्वास्थ्यको अब होइन, सो अब बस्दा पनि राम्रो नबस्दा पनि सबैभन्दा ठुलो मन सफा हुनु पर्यो होइन, सकारात्मक सोच सकारात्मक विचार होइन। ल ठिक छ, आज प्रतिभा के सुनाउनुहुन्छ? चौतारातिरको हाल खबर भन्नुपर्दा पानी परिरहेछ है हजुर, पानी पर्ने रोकिने, पानी पर्ने रोकिने, सिमसिम पानी पर्ने रोकिने, यस्तै भइरहेछ, घाम लागेको छैन है त। एकदम यसपालि चाहिँ अब मन्दिर जाने आउने पूजा अर्चना चाहिँ भइरहेको छ, तर अब जति पनि कार्यक्रम हुने कार्यक्रम चाहिँ यसपालि स्थगित गरिएको छ, किनकि अस्ति 10 गते जुन होइन रसुवा बाढी पहिरो आयो नि त, त्यसले गर्दा होइन अलिकति यो दुःखद घडीमा चाहिँ यस वर्ष चाहिँ होइन सो यताको प्रोग्रामहरू स्थगित भएको छ है त हजुर।
2: के
1: प्रतिभा के सुनाउनुहुन्छ? हुन्छ हामी गन्ती गर्छौ, गन्ती पछि है त।
3: 3, 2, 1 गो।
2: नमस्कार दिदी, सबैलाई उपस्थित भइसकेका एकदम सुन्ने हुन्छ, पार्टीको जगामा उपस्थित भइसकेको छु म, एलम्बरी तासिस नर्स कार्यक्रम पार्टीको जगामा फोन गर्ने भए शान्त रहे बयालिस बयानब्बे तिस हजार सन्तानब्बे बयालिस बयानब्बे तिस हजार फोन गर्नु भएको चाहन्छु। सन्तानब्बे हजार 26 65 79 फोन गर्नु भएको चाहन्छु भने म पाएको छ तिमीहरूले राई छिन् तामाङले बदन गुरुङले मलाई भत्रो सत्रो दिनु भएको छ भन्ने कार्यक्रममा फोन गर्नुभयो अनुसार काठमाडौँ नआएको थाई नसामा कम्पुट सुन्नु सुन्नु पाटो दर्खा सुन्दी विभिन्न जिल्लाबाट सुन्दै हुनुहुन्छ कार्यक्रममा फोन गर्नुभयो आउनु आउनु होला भनेर चाहन्छु अनि कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ अनि एकदम सागर मात्रै गेस्ट लागिराख्दै आउँछु अब भन्दाखेरि अहिले हाम्रो कृष्ण अष्टमीको नि तपाईँले राखौँला कसैमा कमाउँदा भन्न चाहन्छु श्रोताहरूलाई भन्न चाहन्छु अनि अनि अगाडि कृष्ण अष्टमीको एउटा गेस्ट राख्दै म बस्यो भने चाहिँ कार्यक्रम फोन गर्दै गर्नु है त
1: कार्यक्रममा फोन गरेर प्रतिभा राख्नुभयो, एङ्करिङ गर्नुभयो, प्रोग्राम चलाउनुभयो सुमधुर आवाजमा। यहाँलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त। हो त, धेरै राम्रो छ त विजयजी। हो त, सजिलो हुन्छ त। ओके, एकदमै मिठो प्रतिभा राख्नुभयो, यहाँलाई फेरि पनि धन्यवाद। कार्यक्रम सुन्दै गर्नु होला विजयजी। आजको लागि भने हामी छुट्छौँ, मुख्य
2: बाई।
1: हजुर, यति बेला हुनुहुन्थ्यो विजय सापकोटा, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ। यति बेला लाइनमा साथी हुनुहुन्छ। नमस्ते, नमस्कार।
0: हेलो, हजुर नमस्कार।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
0: यता मोरङबाट शंकर ढकाल।
1: हजुर, मोरङबाट के ढकाल भन्नुभयो?
0: शंकर ढकाल।
1: हजुर, मोरङबाट शंकर ढकाल बोल्दै हुनुहुन्छ है?
0: हजुर हजुर।
1: अनि सन्चै हुनुहुन्छ?
0: ठिकै छ भन्नुपर्छ, सन्चै छ। अनि हजुरलाई कस्तो छ?
1: हजुर, मलाई पनि एकदम ठिकै छ भन्नुपर्छ। शंकरजी, के गर्नुहुन्छ तपाईँ यता मोरङतिर?
0: होइन, त्यस्तो खासै केही छैन, भन्दा पनि खेती किसानी हो। अहिले यहाँ अब खेतमा पानी पटाउँदै गरेको थियो, अहिले भर्खर बत्ती गयो, अनि बत्ती आउँछ कि भनेर पर्खाइमा बसिरहेको थियो। खेतमा मटरबाट पानी पटाउँदै गरेको थियो, बोरिङबाट पानी पटाउँदै गरेको थियो, धानमा पानी आएको छैन।
1: भनेपछि मोरङतिर पानी परेको छैन है? हिजो मोरङको सिस्टरले फोन गर्नुभएको थियो, पानी परेको छैन यतातिर भन्दै हुनुहुन्थ्यो। उतातिर पानी परेको छैन है आज भोलि?
0: परेको छैन, पर्दा पनि यसो अब हाम्रो बुवा आमाहरूले भन्नुहुन्थ्यो, भदौरे पानी कोदै पानी भन्नुहुन्थ्यो, स्यार आउँछ हावा बतासँग रहिहाल्छ।
1: ए ल, अब के भन्नु होइन, प्राकृतिक है, काहीँ पानी परेर उत्पाद काहीँ नपरेर के होइन, लागेका अन्नबालीहरू सुकेर होइनन्। एनी वे, ठिक छ। अनि खाजा खानुभयो त हजुरले? एकदम हाम्रो त भइसक्यो। अनि सर्वप्रथम श्रीकृष्ण जन्माष्टमीको शुभकामना है त हजुरलाई। अनि कतिको रमझम के हुन्छ उतातिर, कतिको मनाउनुहुन्छ?
0: रमझम भनेको अब भरे बेलुका यसो मन्दिरमा भेला भएर भजन कीर्तन गर्ने प्रोग्राम छ।
1: ए ए ए, भनेपछि जिउस हुन्छ। ए ए ए, ल ठिक छ हजुर, कार्यक्रममा फोन गर्नुभयो, खुसी लाग्यो। कार्यक्रम प्रतिभाको डबलीमा प्रतिभा राख्नुपर्ने हुन्छ। शंकरजी, के प्रतिभा सुनाउनुहुन्छ?
0: हुन्छ, कृष्ण सम्बन्धी एउटा सानो बुझ्छौ त, भजन गाउँछु नि, हुँदैन?
1: हस्, हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर।
3: 3, 2, 1, go!
1: Suru Garnas.

0: まーす。
1: ああ、そうですね。
2: हजुर कार्यक्रममा फोन गर्नुभयो मिठो यो कृष्ण भजन गाउनुभयो आज विशेष त कृष्ण अष्टमी परेको कारणले समय सान्दर्भिक मिठो भजन गाएर सुनाउनु भयो शंकरजी खुशी लाग्यो यहाँलाई मिठो प्रतिभाको लागि धेरै धेरै धन्यवाद फोन कलको लागि पनि धेरै धेरै धन्यवाद है त
1: हुन्छ हस् धेरै धेरै हजुरलाई पनि धन्यवाद यसो बोल्ने गाउने यसो भए नभए गाउने मौका दिनुभयो धेरै धेरै धन्यवाद
2: हस् आउने दिनहरूमा पनि कार्यक्रमलाई सम्झेर होइन फोन कल गर्दै रहनु होला आजको लागि भने हामी छुट्टिन्छौँ ओके बाबाई हस् त्यति बेला आउनुहुन्थ्यो शंकर ढकाल मोरङबाट उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ अब भने कार्यक्रमको व्यवसायमा यहाँहरूको माझमा एकदमै मिठो गीत पस्किने बेला आएको छ राख्छौं हामी होइन तीज पनि आउँदैछ नेपालीहरूको महान चाड तीज पनि नजिकिँदैछ है सो यहाँहरूको माझमा हामी एकदमै मिठो गीत पस्किन्छौं गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला

हजुर, यहाँहरूको माझमा हामीले राख्यौं एकदमै मिठो यो सांगीतिक कौशली। सांगीतिक कौशली पछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक चौताराबाट। होइन, यति बेला व्यवसायमा हामीले तपाईँहरूकै फोन कलहरू लिइरहेका छौं, तपाईँहरूसँग मिठा मिठा कुराकानीहरू गरिरहेका छौं, साथमा तपाईँले नै राख्नुभएका प्रतिभाहरू नै सुनिरहेका छौं। 97 48 26 69 का लागि नम्बर खुला छ यति बेला। साथी लाइनमा हुनुहुन्छ, नमस्ते। नमस्ते हजुर। नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, रामेछापको डरुवाबाट सुमीजी बोल्दै हुनुहुन्छ है? अनि सुमीजी सन्चै हुनुहुन्छ तपाईँ? के छ हालखबर? सुमीजी, हेलो सुमीजी, हजुर सन्चै हुनुहुन्छ तपाईँ भनेर सोधेको मैले। हजुर, हामीलाई पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि सुमीजी के गर्नुहुन्छ त्यतातिर? ओके, ल ठिक छ। अनि खाजा बाँकी छ कि खाइसक्नुभयो? हजुर, एकदमै भइसक्यो, भएर नै यहाँहरूको माझमा सहभागिता जनाए भनौँ। अनि कार्यक्रममा आज फोन गरेर

0: Canada.
1: हजुर, रात्रि बसले अब घुम्ती मर्ने बेला भयो है। सुमीजी, कार्यक्रममा फोन गरेर एकदमै मिठो लोकभाका गाएर सुनाउनु भयो सुमधुर आवाजमा, होइन? आनन्द आयो हजुरको प्रतिभा सुनेर। मिठो प्रतिभाको लागि अनि तपाईँको सुमधुर आवाजको लागि धेरै धेरै धन्यवाद है त तपाईँलाई। हस्, आउने दिनहरूमा पनि कार्यक्रममा फोन डायल गरेर आउँदै गर्नु होला साथी। आजको लागि भने हामी उजर पर्छौ। मुख्य बाबाई। हजुर, यति बेला साथी हुनुहुन्थ्यो सुमित थामी, यता रामी छापुबाट हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ होइन छुटिसक्नु भएको छ प्रतिभा राखेर। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नको लागि। हामीले चाहिँ यहाँका लागि नम्बर एकदमै होइन खुला गरिसकेका छौँ। त्यसै गरेर आउँदै गर्नु होला, यो अपराह्नको समय छ, विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला। घर घरैसी काम, खेतबारीको कामदेखि लिएर अन्य काम धन्दाहरूमा हुनुहुन्छ होला। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, साथमा रेडियो पनि सुनेर साथ दिनुहोला होइन पनि भन्छु। यति बेला तपाईँहरूको माझमा फेरि पनि हामी एकदमै मिठो गीत राख्छौँ। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, हामीले यहाँका माझमा राख्यौं गीत. गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम. सुन्दै हुनुहुन्छ प्रतिभाको डबली सिन्ध पाल्चुक चौताराबाट. यति बेला हामीलाई प्रत्यक्ष रूपमा सुनेर साथ दिइराख्नु भइरहेको छ. व्यवसायमा यति बेला साथीहरूका फोन कलहरू नै लिइरहेका छौं अनि उहाँले नै राख्नुभएका मिठा मिठा प्रतिभाहरू नै हामीले सुनिरहेका छौं. तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूसँग भएका विविध प्रतिभाहरू राख्नका लागि. हामीले एकदमै नम्बर खुला गरेका छौं 97 48 26 65 79. सो नम्बर हुँदै तपाईँ पनि प्रतिभा राख्नका लागि आउन सक्नुहुनेछ. आउँदै गर्नुहोला भन्छु सम्पूर्ण साथीहरूलाई. होइन, एकदमै अपराह्नको समय, होइन, एकदमै मौसम पनि धम्मधुम्मा पानी पर्ला, घाम लाग्ला, त अब लाग्ने त के लाग्नु, होइन. सो पानी पर्दै रोकिँदै यस्तै यस्तै भइरहेको छ है. यतातिर चाहिँ तपाईँहरूको ठाउँतिर पनि त्यस्तै यस्तै नै होला. एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्छु. एकदम सतर्क भएर बस्नुहोला भन्छु यो समयमा. त्यसै गरेर हामीलाई पनि सुनेर साथ दिनुहोला भन्दा भन्दै हामी पनि कार्यक्रमको अन्तिम अन्तिम क्षणमा आइसकेका छौं. निर्धारित समयले झन्डै नेटो काट्दा काट्न पनि आँटिसकेको छ. जति पनि आजको व्यवसायमा साथीहरूले फोन गरेर प्रतिभा राख्नुभयो, प्रतिभा राख्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्छु. फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद भन्छु. त्यसै गरेर एक घण्टा अवधिभरो काली ओराली भन्जाङ्गरी चौतारीका उपस्थित, त्यसै गरी सहर कुना कन्दरा गर्दै हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद. तपाईँले जुन माध्यमद्वारा सुन्दै हुनुहुन्छ त्यो माध्यमसम्म पुर्याउनका लागि प्राविधिक कक्षमा रहेर मलाई साथ दिनुभयो मित्र राघव तामाङलाई विशेष धन्यवाद भन्दै आजको विषयबाट म पनि ओझेल पढ्न चाहन्छु. हवस् त, नमस्ते, नमस्कार.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ,
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: This is LMFM 89.6 MHz. 89.6 MHz.
12: Vijay Hotel, Humla Simi Court.
13: RUC Hotel, Bagnajol Tamil.
14: Sama, sister, sing like a agent, sister.

0: wait just a minute. We will return back.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
4: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
8: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
10: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। नमस्कार सेन्सेविका दिदी।
11: नमस्कार नमस्कार।

नेकपा एमाले अध्यक्ष ओली बाढ़ी प्रभावित क्षेत्रमा गयो। 29 देशबाट आपतकालीन राहत र आर्थिक सहयोग सपहिचानका लागि चार देशका फरेन्सिक टोली परिचालन। यमनमा हुती विद्रोही र सरकार समर्थित फौज बीच झडपमा 81 जनाको मृत्यु। बीच टुर 2026 नेपालले भूटानलाई हराउँदै पहिलो जीत निकाल्यो। लम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ फँसेका नेपालीहरू धुमाधुम स्वदेश फर्किएका छन्। आज दोस्रो दिन सिन्धुपाल्चोकस्थित तातोपानी नाको हुँदै थप 155 जना नेपाली स्वदेश फर्किएको हो। चिनिया पक्षले उनीहरूलाई सुरक्षित स्थानमा तातोपानी नाकको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको छ। बाढ़ीपछि चीनतर्फ फँसेका नेपालीहरूलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहिबार 114 जना र दोस्रो दिन शुक्रबार 155 जना नेपालमा आइपुगेका हुन्। आज नेपालमा आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन् भने धादिङका 1 र काठमाडौँका 9 जना रहेको सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभएको छ। उहाँको अनुसार चिनिया पक्षले नेपाल फर्काएका नागरिकहरूको राहदानी नम्बर लगायतका आवश्यक विवरण समेत नेपाली अधिकारीहरूलाई उपलब्ध गराएको छ भने नेपाल आइपुगेका नागरिकहरूलाई आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र काठमाडौँमा लगिनेछ। आज नेपाल फर्किएका नागरिकका लागि यो उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको व्यवस्था गरेको छ भने रसुवामा आएको बाढ़ीका कारण ठूलो संख्यामा नेपाली र विदेशी नागरिकहरू पनि प्रभावित भएका छन्। काभ्रे प्रान्चोकमा पिपलको रूपमा घण्टी झुण्ड्याउने क्रममा एकजना पुरूष लडेर मृत्यु भएको छ। जिल्लाको चौरी देउराली गाउँपालिका 5 केवरी निमाउक्त घटना घटेको हो। मृत्यु हुनेमा स्थानीय प्रसाद गौतम रहेका छन्। आज बिहान उनकै वहाँकै महाकाली मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रूखमा घण्टी झुण्ड्याउन खोज्दा गौतम 6 फिट अग्लो पिलर गेटबाट लडेका थिए र स्थानीय जनजागृति माध्यमिक विद्यालयको अग्लो पिलर गेटबाट लडेर उनको टाउकोमा गहिरो चोट पुगेको गौतमको झुनिसी देउराली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। घटनाको खबर पाए लगतै प्रहरी चौकी ढाडखर्कबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभएको छ। खबरमा अब राष्ट्रिय खबर। भोटेको सिबाडीमा मृत्यु हुनेको संख्या 1295 जना पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म 1295 जनाको शव फेला परेको छ, जसमा 23 जना बालक, 44 बालिका, 273 महिला र 478 जना पुरूष रहेका छन् भने 467 जना भने आंशिक अंग फेला परेका छन्। बाढ़ीमा परि उद्धार गरिएका 2 जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हालसम्म 1260 जना मृतक र 848 जना आफन्तको डीएनए संकलन गरिएको छ। प्रहरीको अनुसार स्वदेशी र विदेशी गरी अझै 4898 जना बेपत्ता रहेका छन्। आज दिउँसोसम्म तथ्याङ्क अनुसार बाढ़ीबाट प्रभावित 13,000 भन्दा बढ़ीको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आज दिउँसोसम्म 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिनुभएको छ। बागमती प्रदेश सरकारका सन्दर्भमा पार्टीको विवादित निर्णयपछि उहाँले उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको हो। पार्टीको केन्द्र संस्थागत निर्णय विपरीत बागमती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ। राप्रपाबाट 3 जना मन्त्री समेत बनिसकेको छ। बागमती प्रदेशमा 7 जना सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत समेत दिएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत हाल्ने राप्रपाका 7 सदस्यमध्ये 1 जना बुद्धिमान तामाङका आफ्नै भाइ डम्बर तामाङ पनि छन् र राप्रपा उपाध्यक्ष तामाङ आफ्नै भाइले पार्टी निर्णयको उल्लंघन गरेकाले पदमा बसिरहन नैतिक संकट उत्पन्न भएको राजीनामा उपपत्रमा उल्लेख गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी बाढ़ीमा आएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापन र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभाग महानिर्देशक प्रकाश जोशीका संयोजकतामा समिति गठन गरिएको हो। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तह का प्रमुख प्रशासकीय अधिकृत

0: जिल्ला समन्वय अधिकारी प्रहरी प्रहरी कार्यालयका सशस्त्र प्रहरी बलका प्रतिनिधि भूमि व्यवस्थापन सहकार्य कार्यालयका प्रमुख नापी कार्यालयका प्रमुख सदस्य रहेका छन् र उपसचिव दामोदार वागले समेत सदस्य सचिव रहेको छ। मन्त्रालयको अनुसार समितिलाई बाढ़ीका कारण घर जग्गा क्षति भई विस्थापित भएका सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका र जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेको परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मा पनि दिएको छ। पहिचान भएका जग्गाको स्थलगत अध्ययन गरी सम्बन्धित विशेषज्ञको सहयोगमा प्रारम्भिक विपद जोखिम मूल्यांकन गरिने मन्त्रालयले जनाएको समितिले जग्गाको भौगोलिक अवस्था र बाढ़ी पहिरोको जोखिम बसोबासका लागि उपयुक्त र आवश्यक पूर्वाधारक विषयको अध्ययन पनि गर्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुरमा पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नको साथै पीड़ितहरूको अवस्था उद्धार र राहत वितरणका विषयमा जानकारी लिने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताएको छ। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढ़ी पीड़ित उद्धार राहत र पुनर्स्थापना सहयोग समिति गठन गरिएको छ र बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार राहत र दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीको तर्फबाट एमाले 1,20,00,000 रूपियाँ सरकारको राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ भने भदौ 10 गते भटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ चितवन लगायतका जिल्लामा व्यापक रूपमा जनधनको क्षति समेत गरिएको छ। भटेकोशी बाढ़ीपछि नेपाललाई यति बेला परेको विपदमा हालसम्म 29 देशसहित ठूलो अन्तर्राष्ट्रिय संस्थाहरूले साथ सहयोग गरिरहेको छ। केही मुलुकहरूले अति आवश्यक मानवीय सहायता प्रदान गरेका छन् भने केही मुलुकले आर्थिक सहित मानवीय सहायता समेत पठाएका छन्। परराष्ट्र मन्त्रालयका आज दिउँसोसम्मको प्रेस ब्रिफिङको अनुसार विपदका बेला समयमा नै एकबद्धता र सहयोग उपलब्ध गराउने भारत चीन संयुक्त अरब इमिरेट्स यूएई बेलायत जापान अमेरिका कतार सिंगापुर दक्षिण कोरिया अस्ट्रेलिया जर्मनी लैटिविया लक्जेमबर्ग मलेसिया म्यानमार भूटान बंगलादेश पाकिस्तान नर्वे त्यसैगरी इजरायल क्यानाडा श्रीलंका थाइल्याण्ड भियतनाम न्यूजील्याण्ड डेनमार्क स्विजरल्याण्ड आयरल्याण्ड र चेक गणतन्त्र रहेका छन्। यसैगरी युरोपियन संघ एसियाली विकास बैंक विश्व बैंक र संयुक्त राष्ट्रिय संघ लगायतका अन्य मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहयोग गरिरहेको छ। व्यक्तिगत र सामाजिक संस्थाहरूले पनि नेपाललाई सहयोगको घोषणा गरिरहेका छन् र उनीहरूको सहयोगको प्रति नेपाल सरकारले आभार प्रकट गरिएको छ। बाढ़ीमा परेर मृत्यु भएका सपहिचानका लागि 4 देशका फोरेन्सिक टोली पनि नेपालमा खोटिएका छन्। मृतकको शवबाट डीएनए संकलन विश्लेषण तथा पहिचान प्रक्रियालाई तीव्र बनाउन भारत चीन सिंगापुर र दक्षिण कोरियाका फोरेन्सिक टोली नेपालमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राजधानी विभागले आगामी भदौ 22 र 23 गतेबाट विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले आज सूचना जारी गर्दै 2083 साल भदौ 22 र 23 गते राजधानी सेवा सम्बन्धी नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको छ। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरिएको छ। सेवाग्राहीको जानकारीको लागि सेवा नियमित सञ्चालन हुने सम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलिङ्गे पुलको मर्मतमा सरकारी युद्ध स्तरमा लागेको छ। भदौ 10 आएको बाढ़ीले मुगलिनदेखि टिमोरीसम्म रहेका 64 झोलिङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलिङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेको छ र सोही अनुसारलाई पनि नेपाल सरकारले मर्मतका लागि 17 गते कार्य आदेश जारी गरेको थियो। जसमध्ये महेश दोभान मास्टर कालिकास्थान मलिङ्गा मजुवा टार केवरिनी गहती र पिमल टार जागराम खोला झोलङ्गी मर्मतको प्रभावित भएको छ। यी 5 झोलङ्गी पुलहरू 1 महिनाभित्र मर्मत सम्पन्न गरिनेछ र पुल निर्माण गर्नुपर्ने 33 झोलङ्गी पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। अब खबरमा अब विदेशको खबर। यमनमा हुती विद्रोही र सरकार समर्थित फौज बीच हिजोदेखि जारी गरिएको झडपमा कम्तीमा 81 लडाकू मारिएका छन्। सैन्य र चिकित्सकीय स्रोतको अनुसार सरकारी फौज मार्फत 39 र हुतीतर्फ 42 जनाको मृत्यु भएको छ। लाल सागरको तटीय क्षेत्र र ताइजमा भएको भिडन्तमा हुतीहरू रकेट ड्रोन र स्थलगत आक्रमण गरिरहेको छ। खबरमा अब खेल खबर। काभा बीच टुर 2026 नेपालले भूटानलाई हराउँदै पहिलो जीत निकालेको छ। भूटानको राजधानी स्थित चामलिङमा रंगशालामा भएको खेलमा नेपाल 2-0 सेटले विजय भएको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा भूटानले बंगलादेशलाई हराउँदै विजय शुरूआत गरेको थियो। दोस्रो खेलमा नेपालसँग हार बिहोरेको छ। प्रतियोगितामा नेपालका तर्फबाट करण कार्की र जमन सिंहको उपस्थिति रहेको छ। यसैगरी भूटानका फुग ग्यालछेन र छिरिङ शेर्पाले नेपालको चुनौतीको सामना गरिरहेका खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। बाढ़ी चीनमा फसेको नेपाली धम्माधम स्वदेश फर्किँदै दोस्रो दिन 155 जना नेपाल आइपुग्यो। भोटेको सिवाड़ी अपडेटमा 1295 जनाको मृत्यु, 13,000 बढ़ीको उद्धार। बाढ़ी विस्थापित परिवारको पुनर्स्थापनाका लागि सुरक्षित जग्गा खोज्न समिति गठन। एमाले अध्यक्ष ओली बाढ़ी प्रभावित क्षेत्रमा अवलोकन। स्वदेशबाट आपतकालीन राहत र आर्थिक सहयोग सपहिचानका लागि चार देशको फोरेन्सिक टोली परिचालन। यमनमा हुती विद्रोही र सरकार समर्थित फौजबीच झडप, 81 जनाको मृत्यु। काभा बीच टुर 2026 नेपालले भूटानलाई हराउँदै पहिलो जीत निकाल्यो। साँझ 6 बजेको समाचार सकियो। वर्ग समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिङ तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको नियमित वचनको अध्ययनको खण्डमा म तपाईँलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु। आउनुहोस् हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै यसबाट परमेश्वरले आज हामीलाई के शिक्षा दिँदै हुनुहुन्छ त्यो कुरालाई मनन गर्दै अगाडि बढ्नेछौ। आज म यहाँहरूको बीचमा सुसमाचारको पुस्तक मत्तीको 14 अध्यायबाट केही कुरा पाठ गर्न गइरहेको छु। मत्तीको पुस्तक 14 अध्यायको 13 म पाठ गर्दै अगाडि बढ्नेछु। यहाँ शीर्षकमा लेखिएको छ, येशूले 5,000 खुवाउनु भएको। हामीलाई थाहा छ येशू प्रभुले विभिन्न आश्चर्यपूर्ण कर्महरू गर्नुभयो। उहाँले धेरै मानिसहरूको बीचमा, चेलाहरूको बीचमा मानिसहरूका आवश्यकताहरूलाई, मानिसहरूका पीड़ाहरूलाई चाहिँ दूर गर्नको लागि, त्यसलाई छुटकारा दिनका लागि उहाँले विभिन्न खाले आश्चर्य कर्महरू गर्नुभयो। त्यो मध्ये एउटा महत्वपूर्ण आश्चर्य कर्म हामीले हेर्न सक्दछौ कि येशूले 5,000 खुवाउनु भएको। सुसमाचारको पुस्तकको सबै खण्डमा, सबै चारवटा सुसमाचारका पुस्तकहरूमा येशूले 5,000 खुवाउनु भएको कुराको वर्णन गरिएको छ। त्यसकारण पनि आज हामीले पाठ गर्दै गरेको यो खण्ड निकै महत्वपूर्ण छ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ र अन्तिमसम्म तपाईँले मलाई सुनेर साथ दिनुहुनेछ। हुन्छ, म अब सरसर्ती पाठ गरिदिनेछु। त्यसपछि यहाँ लेखिएका कुराहरूलाई हामी विस्तारै विस्तृत रूपमा हेर्दै जानेछौ। जब येशूले यो सुन्नुभयो, उहाँ डुंगामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले शहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँ कहाँ आए, यो निर्जन ठाउँ छ र दिन ढलिसक्यो, भीड़लाई विदा दिनुहोस् र यिनीहरू गाउँ गाउँ गएर आफ्नो लागि खानेकुरा किनुन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खान देऊ। तिनीहरूले उहाँलाई भने, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छ। तब उहाँले भन्नुभयो, ती म कहाँ ल्याओ। उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डाला भरि पठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरूषहरू थिए। आमेन। वचन अध्ययनबाट र सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। यहाँ येशू प्रभुले उहाँलाई पछ्याउनेहरूको आवश्यकतालाई ख्यालमा राखेर, उनीहरूप्रति दया देखाएर, उनीहरूको के कुराको खाँचो छ उनीहरूलाई त्यो कुरालाई चाहिँ पूरा गरिदिने एउटा आश्चर्य काम गरेको हामीले पाउँदछौ। प्रियहरू, यो घटना हुनुभन्दा केही समय अगाडिको हामीले घटना हेर्ने हो भने, येशू ख्रिस्टले अति नै प्रेम गर्ने बप्तिस्मा दिने यहुन्नाको मृत्यु भएको खबर उनले थाहा पाउँदछन्। जब यो कुरा येशूले थाहा पाउँदछन् र येशू त्यस ठाउँबाट, आफू बसिरहेर मानिसहरूलाई शिक्षा दिइरहनु भएको ठाउँबाट उहाँ अलि पर जानुहुन्छ, किनभने येशू अलिकति दुखी हुनुभएको हामीले यहाँनिर पाउँदछौ। उहाँ त्यो भीड़बाट उहाँ टाढा जानुहुन्छ। त्यसरी येशू त्यो भीड़लाई छोडेर जाँदै गर्दा पनि भीड़ले उहाँलाई छोड्दैन, भीड़ले उहाँलाई पछ्याइरहन्छ। यहाँ उल्लेख गरिएको मानिसको संख्या हामीले हेर्ने हो भने, पुरूषहरू मात्रै 5,000 थिए भनेपछि त्यहाँ बाँकी अन्य महिलाहरू, बाल बालिकाहरू, थुप्रो संख्यामा अन्य मानिसहरूको पनि सहभागिता थियो र उनीहरूले येशूलाई पछ्याइरहेका थिए। उनीहरूले येशूलाई किन पछ्याएका थिए? वास्तवमा हेर्ने हो भने स्वर्गको राज्यका बारेमा यीशुले मानिसहरूलाई बताउँदै हुनुहुन्थ्यो, स्वर्गको राज्यका बारेमा मानिसहरूलाई प्रचार गर्दै हुनुहुन्थ्यो। कति मानिसहरू यीशुबाट निको हुनको लागि, चंगाई पाउनको लागि भनेर मानिसहरूले यीशुलाई पछ्याएको हामीले भेट्दछौ। जब यीशुले ती मानिसहरूले उहाँलाई टाढासम्म पछ्याउँदै आइरहेको देख्नुहुन्छ, तब उहाँ ती मानिसहरूप्रति दया देखाउनुहुन्छ, ती मानिसहरूप्रति उहाँले टिठ्याउनुहुन्छ र उहाँले उनीहरूका बिरामीहरूलाई निको पार्नुहुन्छ। हामी यस खण्डबाट हामी विस्तृत रूपमा हेर्दै जाने हो भने विभिन्न शिक्षाहरू हामीले सिक्न सक्दछौ। बाइबलबाट, यो खण्डबाट हामीले धेरै कुराहरू परमेश्वरले हामीलाई दिनुभएको सन्देशहरू के हुन सक्छन् हामी हेर्दै जानेछौ, धेरै कुराहरू हामीले सिक्न सक्दछौ। यीशुले 5,000 खुवाउनु भएको यो बाइबलको सत्य घटनाबाट हामीले केही कुरा जानकारी लिन सक्दछौ कि यीशु प्रभुले चाहिँ हाम्रो वास्ता गर्नुहुन्छ, यीशु प्रभुले मानिसहरूप्रति दया देखाउनुहुन्छ, अनि उहाँले हामीले दिएका कुराहरूलाई उहाँले कसरी एउटा आशिषमा परिणत गर्नुहुन्छ भन्ने कुराको शिक्षा पनि हामीले प्राप्त गर्न सक्दछौ। हामी यसको पद अनुसार हामी हेर्दै जाने हो भने 13-14 पदमा हामीले हेर्ने हो भने त्यहाँ बप्तिस्मा दिने यूहन्नाको मृत्यु पश्चात यीशु दुखी हुनुहुन्छ र उहाँ त्यहाँबाट जानुहुन्छ। तर पनि मानिसहरू जब उहाँ कहाँ आउँदछन्, पछ्याउँदै आउँदछन्, मानिसहरूलाई उहाँले आफूबाट टाढा जानका लागि उहाँले भन्नुहुँदैन, तर मानिसहरूप्रति उहाँले दया देखाउनुहुन्छ अनि मानिसहरूको आवश्यकता के छ, उनीहरूको पीड़ा के छ, उहाँले मानिसहरूको बिरामीहरू निको पार्नुहुन्छ। त्यो कुरालाई हामीले हेर्न सक्दछौ। यीशु प्रभुले जब त्यो भीड़लाई देख्नुहुन्छ, साँझ परिसकेको थियो, चेलाहरू निकै आत्तिन्छन् प्रियहरू, अनि उनीहरूले भन्दछन् यी निर्जन ठाउँमा उनीहरूको लागि खानेकुराहरू हामीले व्यवस्था गर्न सक्दैनौ, तर यी मानिसहरूलाई खानेकुरा प्रबन्ध गर्नका लागि यिनीहरूलाई गाउँतिर शहरतिर जान दिनुहोस् भनेर उनीहरूले भिन्ती गर्दछन्। तर यीशुले के भन्नुहुन्छ भने उनीहरूलाई यहीँ रहन देऊ। यीशु प्रभुलाई थाहा छ, उनीहरूको आत्मिक बिरामी यीशुलाई थाहा छ, त्यसै गरी ती मानिसहरूको शारीरिक आवश्यकताहरू पनि यीशुलाई थाहा छ। यीशु प्रभु, तपाईँ र मेरो आत्मिक आवश्यकता मात्र होइन, तर तपाईँ र मेरो भौतिक आवश्यकताको पनि वास्ता गर्नुहुन्छ। त्यसकारण यहाँ भीड़को आवश्यकता के छ, यीशुले वास्ता गरेर भन्नुभएको छ, यिनीहरूलाई यहीँ रहन देऊ, किनभने परमेश्वर जुटाउने परमेश्वर हुनुहुन्छ। भजन संग्रह 145:8-9 यसरी लेखिएको छ, परम प्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ। परम प्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। परमेश्वर कति दयालु हुनुहुन्छ भन्ने कुरा यहाँ यो घटनाबाट पनि हामीले थाहा पाउँदछौ। त्यसपछि के हुन्छ हामी हेर्दै जानेछौ। चेलाहरूले भन्दछन्, हामीसँग त केवल थोरै मात्रै स्रोत साधन छन् प्रभु, त्यत्रो मानिसहरूलाई खुवाउनको लागि हामीसँग पर्याप्त खानेकुरा छैन भनेर चेलाहरू चिन्तित हुन्छन्। चेलाहरूले भन्दछन्, यहाँ हामीसित 5 रोटी र 2 माछा मात्र छन्, मानिसहरूको संख्या धेरै छ, त्यहाँ पुरूषको संख्या मात्रै 5,000 छ, तर अन्य मानिसहरू त्यहाँ महिला बालबालिका धेरै छन् भनेर बताइएको छ, तर उनीहरूसँग 5 रोटी र 2 माछा बाहेक अरू छैन। अनि यीशुले भन्नुहुन्छ, ती मका ल्याऊ। हामीले यहाँबाट के हेर्न सक्दछौ भने प्रियहरू, हामीसँग जे छ त्यो कुराहरू एकदमै हाम्रो दृष्टिबाट हेर्नुपर्दाखेरि एकदमै कम हुन सक्छ, अनि हाम्रो मानवीय दृष्टिले हामीले हेर्नुपर्दाखेरि ती हामीसँग भएका ती सानो कुराहरू, थोरै कुराहरूलाई चाहिँ हामीले एकदमै संकुचित देख्छौ, सानो देख्छौ, थोरै छ पुग्दैन होला भनेर त्यसलाई हाम्रो मानवीय दृष्टिकोणबाट हेर्ने गर्दछौ। जस्तै चेलाहरूले भनेका छन् कि हामीसँग त जम्मा 5 रोटी मात्रै छ र 2 माछा मात्रै छ, हामीले कसरी यति धेरै मानिसहरूलाई खुवाउने, त्यो एउटा अप्ठ्यारो परिस्थितिमा कहिलेकाहीँ हामी निकै आकुल व्याकुल हुन्छौं। हामीसँग भएको स्रोत साधनहरू, हामीसँग जे छ त्यो कुरामा हामी चाहिँ कहिलेकाहीँ निकै अतासिन्छौ प्रियहरू। हामी अक्सर हामीसँग के छैन अथवा हामीसँग पर्याप्त छैन भन्ने कुरामा हामी चिन्तित हुन्छौ, तर हामीसँग जे छ त्यो कुरा परमेश्वरलाई हामी यदि दिन चाहन्छौ भने त्यसबाट परमेश्वरले धेरै आश्चर्यपूर्ण कामहरू गर्नुहुन्छ प्रियहरू। जस्तो यहाँ लेखिएको छ, यहाँ जब ती चेलाहरूले आफूसँग भएको रोटी र माछा, 5 रोटी र 2 माछा यीशुको हातमा सुम्पिन्छन्, त्यसपछि परमेश्वरले त्यसलाई आश्चर्य ढंगले, मानिसहरूलाई पर्याप्त मात्रामा पुग्ने ढंगले, मानिसहरूले खाएर पनि प्रशस्त खाएर उब्रिएका 12 डालासम्म उनीहरूले उभारेका छन्। त्यति धेरै परमेश्वरले आश्चर्य ढंगले त्यसको प्रयोग गर्नुहुन्छ। त्यसकारण कहिले काहीँ तपाईँ र म लाग्न सक्छ, हामी त सानो मानिस, हामीसँग त के नै छ र आफूसँग भएका कुराहरूमा हामी कहिले काहीँ सन्तुष्ट हुँदैनौ। अनि कहिले काहीँ परमेश्वरको लागि केही कुराहरू गर्न खोज्दाखेरि हामीसँग त छँदै छैन भनेर आफूसँग हुँदा हुँदै पनि केही कुरा हुँदा पनि परमेश्वरको लागि खर्च गर्ने कुराहरूमा हामी पछाडि हट्दछौं। यति मात्र होइन, हामी कहिले काहीँ तपाईँ र म निराश हुन्छौ, मसँग के नै छ र फलासानो मानिससँग त यस्तो छ, फलासानो छिमेकीसँग त यस्तो छ, फलानासँग यस्तो छ। तर कहिले काहीँ तपाईँसँग सानो कुरा किन नहोस् प्रियहरू, तपाईँसँग थोरै मात्रामा तपाईँको साथमा केही कुरा किन नहोस्, तर त्यसमा तपाईँ खुशी रहन सक्नुपर्छ। अनि आफूसँग भएको कुरा जब तपाईँले परमेश्वरको हातमा दिनुहुन्छ, उहाँले त्यसलाई थपेर झन बढी वृद्धि गरेर तपाईँलाई दिनुहुन्छ। यो कुरा हामी जान, यो कुरामा तपाईँ र म सचेत रहनुपर्छ। दोस्रो कुरन्थी 12:9 पदमा यसरी लेखिएको छ, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरू मेरो दुर्बलतामा बढ़ी खुशी साथ गर्व गर्नेछु। आमेन। तपाईं र म कमजोर ठानिरहेका हुन सक्छौ धेरै समय, तपाईँ र म एकदमै सानो तुच्छ ठानिरहेका हुन सक्छौं आफूले आफूलाई, तर तपाईँको दुर्बलतालाई परमेश्वरको हातमा तपाईँले सुम्पिनु भयो भने परमेश्वरले तपाईँ र मलाई त्यो स्वर्गीय शक्ति दिनुहुनेछ। हाम्रो दुर्बलतामा उहाँले शक्ति दिनुहुनेछ। अनि ख्रीष्टको शक्ति आफूमा बास गरिसकेपछि जसरी पावलले भन्दछन् कि दुर्बलतामा बढ़ी खुशी साथ गर्व गर्नेछु, त्यो ढंगले तपाईँ र म गर्व गर्न सक्नेछौ प्रियहरू। यहाँ हामीले अर्को एउटा महत्वपूर्ण बुदा पाउन सक्दछौ कि येशूले भन्नुभएको छ कि ती म कहाँ ल्याओ। उहाँले आफ्ना छेराहरूलाई 5 रोटी र 2 माछालाई आफू कहाँ ल्याउन भन्नुभएको छ, अर्थात तिमीहरूसँग जे छ त्यो म कहाँ ल्याओ। उहाँले ती मानिसहरूलाई विभिन्न तौरका खानेकुराहरू, विभिन्न प्रशस्त के छ बनाउने कुराहरू, अन्य कुराहरू चाहिँ ल्याओ भनेर भन्नुभएको छैन। तर येशूले आफ्ना छेराहरूलाई भन्नुभएको छ कि ती म कहाँ ल्याओ, उनीहरूसँग जे छ त्यो कुरा ल्याओ भनेर येशूले भन्नुभएको छ। परमेश्वरले तपाईसँग के छैन त्यो कुरा माग्नु हुँदैन प्रियहरू, तर तपाईसँग के छ त्यो कुरा चाहिँ माग्नुहुन्छ। आज हामीले परमेश्वरलाई के दिन तयार छौं? होला धेरै समय म परमेश्वरको लागि काम गर्छु, परमेश्वरको लागि, उहाँको महिमाका लागि काम गर्छु, मण्डलीका लागि म काम गर्छु, तर एक दिन मसँग धन सम्पत्ति भयो भने, मसँग एक दिन धेरै रूपियाँ पैसा भयो भने म सेवकाय गर्छु, एक दिन मसँग धेरै कुराहरू प्रशस्त मात्रामा भयो भने म परमेश्वरको लागि केही दिन्छु भनेर तपाईँले सोचिरहनु भएको हुन सक्छ। तर प्रियहरू यो कुरा ख्याल गर्नुहोस्, येशूले तपाईँको पर्याप्तता माग्नु भएको छैन। तपाईँसँग प्रशस्त भएपछि मात्र उहाँले माग्नु हुँदैन, तर तपाईँसँग अहिले जे छ त्यही कुरा उहाँले माग्नु हुँदैछ। यसबाट हामीले के शिक्षा प्राप्त गर्न सक्छौ भने प्रियहरू, अनि धेरै समय प्रियहरू तपाईँ र हामी निराश हुन्छौ, कहिलेकाहीँ हामी विश्वासबाट अलिकति पछाडि हट्दछौ, धेरै समय हामी मण्डली जानको लागि पनि निकै गाह्रो मानिरहेका हुन सक्छौ, म त तुच्छ छु, म त पापी छु, कहिलेकाहीँ आफूले आफूलाई तपाईँले कमजोर ठानिरहनु भएको हुन सक्छ। परमेश्वरको सामु तपाईँसँग भएको सानो विश्वासलाई तपाईँले अगाडि बढाउनु भयो भने, तपाईँको विश्वास थोरै किन नहोस् तर त्यसलाई तपाईँले परमेश्वरको महिमाको लागि, परमेश्वरलाई तपाईँले चढाउनु भयो भने परमेश्वरले त्यसमा आशिष थपेर दिनुहुनेछ। जसरी यहाँ चेलाहरूले 5 रोटी र 2 माछा परमेश्वरलाई चढाएका छन्, परमेश्वरले माग्नु भएको छ अनि त्यसलाई परमेश्वरले दोब्बर तेब्बर धेरै आशिष दिनु भएको छ। हितोपदेश 3:9 यसरी लेखिएको छ, आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर। हामीसँग भएको धन सम्पत्तिले पनि हामी परमेश्वरको महिमा गर्न सक्छौ, हामीसँग भएको जे छ त्यो कुरा परमेश्वरको लागि हामीले ल्याएर, परमेश्वरलाई हामीले दिएर परमेश्वरको महिमा, हामीले परमेश्वरको आदर गर्न सक्दछौ प्रियहरू। अनि अर्को प्रसंगमा भन्ने हो भने तपाईसँग जे छ परमेश्वरलाई दिनुहोस् भन्नुको अर्को अर्थ पनि यहाँ रोमी 12:1 बताइएको छ। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आआफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। त्यसकारण प्रियहरू, आज तपाई र मैले आफूसँग जे छ आफ्नो जीवन जस्तो छ हामी धेरै समय म त धर्मी छैन भन्ने लाग्न सक्छ, धेरै समय म परमेश्वरको लागि त के नै छु र एकदमै आफूले आफूले तपाईँले एउटा संकुचित ढंगले आफूले आफूलाई सानो ठानिरहनु भएको हुन सक्छ, तर तपाईँ जस्तो हुनुहुन्छ तपाईँ जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थाबाट तपाईँले परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नुभयो भने उहाँले तपाईँको जीवनलाई उठाउनुहुन्छ, उहाँले तपाईँलाई अंगाल्नुहुन्छ, उहाँले तपाईँलाई झन बढी शक्ति दिनुहुन्छ। यति मात्र हो, आज तपाईँसँग के छ, के तपाईँ त्यो येशूलाई दिन चाहनुहुन्छ? हामी यो वचनको खण्डलाई अझै अगाडि हेर्दै जानेछौं। 19 पदलाई हामीले हेर्ने हो भने यहाँ येशूले भन्नुभएको छ, उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। यहाँ परमेश्वरले 4 काम गर्नुभएको छ। पहिलो काम चेलाहरूसँग भएको त्यो रोटी र माछा लिनु भएको छ। त्यसपछि उहाँले स्वर्गतिर आफ्ना हातहरू उचाल्दै परमेश्वरलाई धन्यवाद दिनुभएको छ र त्यो रोटी र त्यो माछामा उहाँले आशिष माग्नु भएको छ। त्यसपछि उहाँले त्यो रोटीलाई र माछालाई भाँच्नु भएको छ। त्यसपछि अन्तिममा उहाँले त्यसलाई आफ्ना चेलाहरूलाई दिनुभएको छ र चेलाहरूको माध्यमबाट सबैलाई उहाँले त्यहाँ उपस्थित 5,000 भन्दा बढी मानिसहरूलाई उहाँले खुवाउनु भएको छ। यहाँ येशूले 4 काम गर्नुभएको छ। हामी यसलाई ध्यान दिएर हेर्नेछौ। यहाँ जसरी 4 तरिकाले परमेश्वरले यहाँ आश्चर्य कर्म गर्नुभएको छ, पहिले उहाँले लिनु

हरेक किसिमका पीड़ाहरू, दुःखहरू, कष्टहरू, हामीमा भएका ती थकित हृदयहरू परमेश्वरमा हामी बिसाउँछौ अनि तपाईँ र मेरो हृदय पक्कै पनि चूर्ण हुन्छ। तपाईँ र मेरो हृदयमा भएका ती पीड़ाहरू सबै निकालेर बाहिर आउँछन्। परमेश्वरले पक्कै पनि काम गर्नुहुन्छ अनि उहाँको प्रेमलाई हामीले देखेर, उहाँको त्यो आश्चर्यपूर्ण कर्म, उहाँको त्यो अनन्त प्रेमलाई हामीले बुझेर हामीले गरेका पापहरू हामीले मानिलिन्छौ, हामी पश्चाताप गर्दछौ अनि परमेश्वरले त्यो टुटेको हृदयमा उहाँले मलम लगाउनुहुन्छ। भजन संग्रह 34 अध्यायको 18 पदमा यहाँ यसरी लेखिएको छ, सुन हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यहुन्ना 12 24 पदमा पनि यसरी लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। कहिलेकाहीँ हामी परमेश्वर कहाँ जाँदाखेरि तपाईँ र मेरो हृदय टुट्न आवश्यक छ। तपाईँ म भित्र भएका ती पापहरू, अधर्महरूलाई मनन गरेर पश्चाताप गर्न जरूरी छ। कहिलेकाहीँ हाम्रो हृदय कठोर हुन्छ, त्यो कठोर हृदय, त्यो ढुङ्गाको हृदय मासुमा परिणत भएको हुन आवश्यक छ। जसरी उहाँले रोटी र माछालाई भाँच्नुभयो, चेलाहरूलाई दिनुभयो अनि त्यसबाट धेरै प्रशस्त आशिषहरू चेलाहरूले पाए, त्यहाँ उपस्थित हुने सबैले पाए, तृप्त भए, त्यसरी नै तपाईँ र मेरो कठोर हृदयलाई पनि परमेश्वरले तोड्नुहुन्छ र त्यसलाई कोमल हृदयको बनाउनुहुन्छ। अर्को सन्दर्भलाई हामी हेर्नेछौ, यहाँ 20 अध्यायमा हामीले हेर्न सक्दछौ कि ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डाला भरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरूष थिए। यो कुरालाई हामीले हेर्ने हो भने येशु प्रभु कहाँ जब उनीहरू आए, येशु प्रभुले जब ती मानिसहरूलाई खुवाए, ती सबैजना तृप्त भए भनेर बाइबलमा बताइएको छ। दे अल एट एन्ड वेयर सेटिस्फाइड भनेर बताइएको छ। सबैजना खुसी भए, सबैजना तृप्त भए। येशु प्रभु कहाँ आउने मानिस तृप्त भएर जान्छ प्रभु। त्यहाँ मानिसहरू तृप्त भए, त्यहाँ 12 डाला अझै बढी उब्रियो भनेर बताइएको छ। भनेपछि प्रभु येशुले कति प्रशस्त मात्रामा आशिष दिनुहुँदो रहेछ भन्ने कुरा हामीले यहाँ हेर्न सक्दछौ। येशु प्रभु अभाव र खाँचोको परमेश्वर हुनुहुन्न, तर उहाँ अनन्त आशिष दिने परमेश्वर हुनुहुन्छ। यो कुरालाई हामीले ख्याल गर्नुपर्छ प्रियहरू। उहाँले कहिले पनि तपाईँ र मलाई अभाव र खाँचोमा राख्नु हुँदैन। उहाँले हाम्रो आत्मिक भोक सँगसँगै तपाईँ र मेरो शारीरिक भोकलाई पनि, उहाँले शारीरिक आवश्यकताको पनि उहाँले वास्ता गर्नुहुन्छ। यति मात्रै हो तपाईँसँग के छ त्यो तपाईँले परमेश्वरलाई दिनुहोस्। यति मात्रै हो तपाईँले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेर र उहाँमा भरोसा राखेर अगाडि बढ्न सक्नु पर्दछ। भजन संग्रह 23:1 पदमा लेखिएको छ, परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। परमेश्वरले तपाईँ र मेरो वास्ता गर्नुहुन्छ। जब तपाईँ र म यो कुरा विश्वास गर्दछौ, जब तपाईँ म परमेश्वरमाथि भरोसा राख्न सिक्दछौ, तब तपाईँ र मलाई केही कुराको अभाव हुँदैन भन्ने कुरा हामीले महसुस गर्दछौ प्रियहरू। फिलिपी 4:19 पदमा यसरी लेखिएको छ, मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। यो कुरालाई हामीले मनन गर्नुपर्दछ। परमेश्वरले तपाईँ र मेरो वास्ता र फिक्री गर्नुहुन्छ। उहाँले तपाईँ र मलाई पर्याप्त मात्रामा हाम्रो आवश्यकताहरू पूरा गरिदिनुहुनेछ। यो कुरामा तपाईँ र म दृढ विश्वास लिएर अगाडि बढ्न सक्नु पर्दछ। निष्कर्षमा प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, येशू प्रभुले दया देखाउनुहुन्छ। हामी पापमा मरिरहेका, दलदलमा फसेका मानिसहरूप्रति उहाँले आफ्नो करूणा देखाउनुहुन्छ अनि उहाँले हाम्रा अधर्महरू क्षमा गर्नुभयो। उहाँ जस्तो अवस्थामा भए पनि उहाँले तपाईँ र मेरो वास्ता र फिक्री गर्नुहुन्छ। अनि अर्को शिक्षा हामीले प्राप्त गर्यौं कि हामीसँग सीमित स्रोत साधन हुन सक्छ, हामीसँग जे छ त्यो कुरा कहिले पनि पर्याप्त हुन सक्दैन, तर परमेश्वर अनन्तका परमेश्वर हुनुहुन्छ। उहाँसँग हरेक कुराहरू पर्याप्त छ। हाम्रो परमेश्वर अनन्त आशिष दिने परमेश्वर हुनुहुन्छ। उहाँसँग कुनै कुराको पनि, कुनै उत्तम कुराको अभाव हुँदैन। अनि अर्को यहाँ हामीले शिक्षा प्राप्त गर्यौं कि हामीसँग जे छ जब हामी परमेश्वरलाई दिन्छौ, त्यो कुरा दोब्बर गरी परमेश्वरले तपाईँ र मलाई दिनुहुन्छ। आज तपाईँ र मसँग भएको सानो विश्वास किन नहोस्, त्यो विश्वासका साथ तपाईँ अगाडि बढ्नुहोस्। परमेश्वरले त्यसमा तपाईँलाई आशिष दिनुहुनेछ। अनि अन्तिममा हामीले हेर्न सक्यौं कि येशु प्रभु अनन्त आशिषका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रो अभाव र खाँचोको

कृपा गर्नुहुन्छ र हामीलाई प्रशस्त मात्रामा आशिष दिनुहुन्छ। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु, यदि तपाईँ यति धेरै प्रेम गर्ने परमेश्वरको नजिकमा हुनुहुन्छ भने तपाईँ खुशी हुनुहोस्, हर्ष मनाउनुहोस्, आफूसँग भएको स्रोत साधनमा तपाईँ भर नपर्नुहोस्, तर परमेश्वरमा भरोसा राख्न सिक्नुहोस्। तपाईसँग जे छ त्यो कुरा परमेश्वरलाई दिन तपाईँ हरदम उत्सुक रहनुहोस्। परमेश्वरको कामका लागि तपाईँ आफूले आफ्नो शक्ति सामर्थ्य खर्च गर्नुहोस्। तपाईँ आफूले आफूलाई कमजोर नठान्नुहोस्, तर दिन प्रतिदिन तपाईँ परमेश्वरमा आफूलाई समर्पण गर्नुहोस् र उहाँले तपाईँ र मेरो वास्ता र फिक्री गर्नुहुने भएकाले, तपाईँ र मलाई चाहिने आवश्यकताहरू पूरा गरिदिनुहुने भएकाले उहाँले प्रशस्त मात्रामा ती आशिष अनुग्रह उहाँले दिनुहुन्छ। यो कुरामा तपाईँ र म विश्वस्त हुन सकौं। हुन्छ, आजको वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस् र सुनाईबाट तपाईँलाई परमेश्वरले अनुग्रह दिनुभएको होस्। यति भन्दै म आजको यो वचनको भागलाई यहीँ राख्न चाहन्छु। हवस् त, जय मसीह।

0: र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल त्यो फुटिहालेमा पनि त्यति ठूलो बाढी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन. अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्न सकिन्छ, तर जोखिम अन्त्य भएको मान्न चाहिँ सकिँदैन.
1: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
0: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन.
2: गत 10 भदौमा रसुवा बाढीपछि नेपाल चीन सिमाना नजिक दुईवटा ताल बनेका थिए. त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भोटेको सीमा अर्को बाढी आएको थियो. माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा अन्तिम विन्दुसम्म कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ. फँसेकाहरूको खोजी तथा उद्धारको काम निरन्तर अघि बढ़े पनि अन्तिम विन्दुसम्म पुग्दा थप व्यक्ति फेला नपरेको सेनाले जनाएको हो. भूमिगत विद्युत गृहमा फँसेका मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए. निरन्तर 9 दिनको प्रयासपछि आज बिहान सुरुङबाट दुईजनालाई जीवितै उद्धार गरिएको थियो. उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ. प्राधिकरणका अनुसार अझै 42 जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फँसेको हुन सक्ने अनुमान भए पनि अन्तिम विन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ. उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ. उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ. निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ. उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ. यसैबीच रसुवा बाढीमा परेर घाइते भएका मध्ये 2 जनाको मृत्यु भएको छ. नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत 1 जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत 1 जना गरी 2 जनाको मृत्यु भएको हो. मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन. यस्तै रसुवाको भोटीकोशी नदीमा आएको बाढीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्. बाढ़ी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ. त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो.
3: अहिलेसम्म 1,294 जनाको चाहिँ शव विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये सनाकत भई बुझिलिएको शवको संख्या जम्मा 88 मात्रै छ, अथवा बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई सनाकत गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ. त्यसै अहिले पनि करिब करिब 5,000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ. त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यसै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ. त्यस्तै जलविद्युत आयोजनामा पनि करिब 900 भन्दा बढी मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ, भनेको सम्पर्कविहीन हुनुहुन्छ. उहाँहरूको खोजबिनको काम चाहिँ चलिराखेको छ. टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो. र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ, जस्तो कि नेपाली सेनाले 3,900 भन्दा बढी, त्यस्तै नेपाल प्रहरी 4,000 भन्दा बढी, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800 भन्दा बढी, भनेको करिब करिब 12,000 भन्दा बढी मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ. भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,655 जना भन्दा बढी व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ.
2: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ. दार्चुलाको अपिहिमाल गाउँपालिका 1 भट्टारामा पहिरोले चौलानी अर्थात चमेलिया नदी थुनिदा 8 घरलाई सुरक्षित स्थानमा सारिएको छ. माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ. माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ. पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ. हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ. तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको छ. जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्लाधिकारी वर्तमान वर्तराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
4: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी छुन सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेछ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नुहुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी ठुङ्गिएर र नदीको जुन पहिरो त्यो ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
2: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड़ रूपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। धादिङका 1 जना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बिहोरेको छ। डार्विनको आज भइएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37, मईन यादवले 20, दीपक डुम्रेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल एका रसिद खानले 2 जना सृजन घटका, नारायण जोशी, पवन शर्मा र लोकेश बमले 1-1 विकेट लिएका हुन्।
5: बाढ़ीपछि मनमा पनि असर, डर आत्तिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
6: यदि कसैलाई यो समस्या भयो भने व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
5: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह। जानकारी सहितको विशेष सामग्री। रसुवा बाढ़ीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्म

0: आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
2: मिलिजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईँलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ़ने जस्ता समस्या भइरहेको छ? यदि त्यसो हो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढ़ीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढ़ी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने, सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौं।
4: बोटेकोसीमा बाढ़ी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसहयोग गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन यता संघीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्या त्यही हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अर्को चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर त त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार भित्रबाट त्यहाँ त्रिशुली अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजातको माध्यमबाट चाहिँ कठिनाई होला। अझै त्रिशुली अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ। आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्यकर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ। खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्य को सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्य कर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिएको हुन्छ। त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा लगनखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ। अर्को चाहिँ जस्तो केही नम्बरहरू छन् यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घण्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ। अर्को बाल बालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढी पीडित जुन समूह छ त्यो समूह मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बाल बालिकाहरू पनि हुनुहुन्छ। बाल बालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बाल बालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइराखिएको छ र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ। अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115, त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115।
2: तपाईँ भोटेकोसी बाढी

0: प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ। विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19-20 र 21 गते सार्वजनिक विदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मर्मतमा सरकारले काम थालेको छ। यही भदौको 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोबान मास्टर, कालिका स्थान, मलिङ्गा मजुवाटार, केउरेनी गहते र पिमलटार जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मर्मत गरिनेछ। यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। खानेपानीदेखि खानेकुरा, लगाउने लुगा सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाईमा बढ़ी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ। संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्दछ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाईमा कसरी ध्यान दिने?
2: जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो डिस्चार्ज भनेको
3: सेतो पानी बग्ने,
2: हजुर सेतो पानी बग्ने, त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ।
1: रसुवा बाढ़ीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा। विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन। अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ? संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने? यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठसँग कुराकानी गरेका छौं।
2: सबभन्दा सुरुमा त इन्फेक्सन हुन्छ, अनि इन्फेक्सनको एकदम प्राइमरी कुरा भनेको चाहिँ पेट दुख्ने, अनि त्यसपछि गनाउने, तल चिलाउने, अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ। डिस्चार्ज भनेको
3: सेतो पानी बग्ने,
2: हजुर सेतो पानी बग्ने, त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ। अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ, 4-5 खाएपछि बिसेक हुने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो।
3: त्यो हुने बित्तिकै
2: त्यो भन्ने, त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन, इभन काठमाडौँमा पनि थाहा हुँदैन, आफ्नै दिदी बहिनीलाई थाहा हुँदैन।
3: चिलाउने, गनाउने, पानी आउने, सेतो पानी बग्ने,
2: हजुर त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो, जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन। त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकेन भने पनि, ल फर इक्जाम्पल सरसफाईसम्म गर्न सकिएन, इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ, यो के हो त, इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो।
3: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्यो, नभए त्यसले जटिलता पनि ल्याउने भयो।
2: त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो।
3: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो, संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ, त्यो उपचार समयमा पाएन भने
2: होइन. क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठीघरको मुखको क्यान्सर भनेर बुझिन्छ. पाठीघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन, त्यो चाहिँ भाइरसले हुन्छ, एचपीभी भाइरसले हुन्छ. र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि, फेरि शारीरिक सम्बन्ध भएपछि मात्र त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर पाठ्यघरमा चाहिँ बिस्तारी त्यो पनि आजको आज हुने होइन, आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पाठ्यघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ. त्यही भएर त्यो भनेको भिन्नै छुट्टै कुरा भयो, यो सरसफाइको पाटो चाहिँ भिन्नै कुरा भयो.
3: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन, प्रजननको स्वास्थ्य, यौनको यौन स्वास्थ्यको कुरा पनि छ. त्यसपछि अर्को भनेको सुत्केरी महिला, गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि, उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ?
2: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ, एएनसी केयर भन्छ, पीएनसी केयर भन्छ. त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ. त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन. साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ, टिटी लाउनुपर्ने हुन्छ, अर्को भ्याक्सिनेसन हुन्छ, त्यो कुरा पनि एकदमै याद गर्नु पर्यो. त्यो चाहिँ अब त्यहाँ त अहिले छैन. त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है, मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँहरूले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ. अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ, थोरै हुन्छ. त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ. त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति कति लाइक कुन फेजको महिला हुन्छ, जस्तै कुन महिनामा हुनुहुन्छ, पाँच महिनामा हुन्छ, छ महिनामा हुनुहुन्छ, कुन बेला त्यो सुई लाउनुपर्ने छ, त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ. इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन. अनि साथसाथै अब खानपिन, उहाँहरूलाई त खानपिनलाई त अब पोसिलो कुरा चाहिने हुन्छ. मैले अब भ्याक्सिन भनिहालेँ, चेकअप भनिहालेँ, मिनिमम चारदेखि आठवटा चेकअप त नौ महिनासम्म चाहिन्छ. उहाँहरूले अहिलेसम्म कुन फेजमा हुनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो, एएनसी चेकअप भयो जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ, त्यो चेकअप अहिलेसम्म कतिवटा भयो. अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग,
3: केही पनि छैन. एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन.
2: हजुर, त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो यतिचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ. त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला. फर इक्जाम्पलको लागि त्यो कतिवटा गरिसके भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्यकर्मीलाई भन्नु भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ. त्यो दुईटा कुरा भयो, एएनसी चेकअपको कुरा भयो, अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो, एकदम इम्पोर्टेन्ट. अन्त साथसाथै खानपिन, खानपिन त त्यत्रो हजारौं मान्छेमा खानपिन त गाह्रै छ. त्यही पनि
3: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि, त्यो त पर्याप्त भएन नि त.
2: भएन हजुर.
3: अनि त्यसमाथि अब गर्भवती र सुत्केरी दुवैको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो.
2: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन. गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन. र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ. खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा, महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि, जुन
3: संवेदनशील समूह, त्यो भनेको चाहिँ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,
2: उहाँहरूलाई एकदमै पहिले उहाँहरूलाई प्रायोरिटी दिनु पर्यो होइन. उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ, त्यो दुई टाइम खाना भन्नुभयो, उहाँहरूलाई तीन टाइम चाहिन्छ कि, पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन. त्यही भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ, निकाय जुन सम्बन्धित निकाय छ, त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन. पहिले चाहिँ हामी प्रेग्नेन्टमै जाउँ, कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ, किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि टन्नै पैसा आएको छ. अब त्यो पर्याप्त छ छैन त त्यो उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन. तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवाज.
3: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्नु पर्यो,
2: हो आफूले आवाज चाहिँ उठाउनु पर्यो, किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन, त्यही सँगै बस्नुभएको मान्छेलाई पनि थाहा हुँदैन, उहाँहरूले पनि भन्नु चाहिँ पर्छ.
1: त्रिशुली एको सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई। रसुवाबाड़ीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या 1294 नाघेको छ। भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन्। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारले तयारी शुरू गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनियो। तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन गरिएको छ। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लेन्ने खोलामाथिका दुई ताल तत्काल जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाइ छ। र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन
1: अहिले बेलुकीको आठ बजेको छ।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ट्ज।
1: म यो मान्छेसँग बस्न सक्दिन श्रीमान।
2: म पनि योसँग बस्न सक्दिन श्रीमान।
1: तिमी त किन बस्थ्यौ र? आफ्नो श्रीमतीलाई नोकरी जस्तो बनाएर पहिलो 10 जनासँग सुत्दैन, त जस्तो रहनु छ मलाई पनि बस्नु छैन।
2: के भनिस्? मा दुनियासँग सुत्दैन त मलाई आरो लाउँछस्?
3: यो तपाईँहरूको घर होइन, सम्मानित अदालत हो। अलि सभ्य भएर प्रस्तुत हुनुहोस्।
4: देख्नुभयो श्रीमान, उहाँले यस सम्माननीय अदालतमा त यो हैकम गर्नुहुन्छ भने घरमा आफ्नो श्रीमतीलाई कस्तो हैकम गर्नुहुन्छ होला श्रीमान?
3: वकिल साहब एकछिन, पहिला उहाँहरूलाई शान्त भएर आफ्नो कुरा राख्न दिनुहोस्।

0: आज म एकदम धेरै खुसी छु। आज मैले मुभी साइन गरेँ नि। तिमी खुसी छैनौ?
1: छोड मलाई।
2: यो के गरेको? पागल भयो तिमी?
1: कहिले सुटिङ, कहिले मिटिङ, कहिले के अब तिम्रो मात्रै चल्ने? हाम्रो लागि कोही टाइम तिमीलाई थाहा छ? आज हाम्रो छोराको बर्थडे हो, थाहा छ तिमीलाई?
0: बाबु मलाई माफ गरिदेऊ।

0: अगर
1: नहीं खादिनु म बाबा शक्पत मात्र खान्छु
2: बाबा आउन ढिलो हुन्छ खाऊ अगर आ खा भनेको सुनिनस्
1: मम्मा

0: यही आउने टाइम तिम्रो? आज कुन चाहिँ हिरोइनसँग डेट थियो?
1: जहिले शङ्का म थाकिसके, म हिट आर्डर गर्न चाहन्छु, तिमी किन बुझ्दैनौ?
0: यही त तिम्रो समस्या छ, जहिले आफ्नो बारेमा मात्रै सोच्छौ, हाम्रो बारेमा कहिले सोच्ने तिमीले?
1: दिन रातमा म नि हाम्रो भविष्यको लागि म काम गरिरहेको छु, तिमी किन बुझ्दैनौ?

0: What? तिमीलाई एउटा काम दिएको थियो, त्यो पनि गर्न सकेन होइन? अब एउटा बच्चालाई स्कुलबाट लिएर आऊ भनेको थियो, त्यो पनि गर्न सकेन होइन? छोड मलाई, तिमीलाई यही भए पुग्यो? मैले यस्तो पाराले तिमीसँग कसरी बस्ने? हामी सक्दैन तिमीसँग बस्न।
1: मलाई किन लिन
0: बाबु? मेरो बच्चा अब सधैँ लिन आउँछ
2: बाबु।

तपाईँहरूले छुट्टिने निर्णय गर्नुभयो, छुट्टिनुहोस्। मलाई भन्नु केही छैन, तर तपाईँहरूसँग एउटा अबोध बालक छ, त्यो बालकलाई कोसँग राख्नुहुन्छ, आमासँग कि बाउसँग? त्यसैले यस अदालतमा त्यो अबोध बालकलाई पेश गरियोस्।

0: अर्डर अर्डर अर्डर। अब दोस्रो सुनवाईको लागि पक्ष र विपक्ष दुवैलाई उपस्थित गराइयोस्।
1: नेपाल सरकारको तथ्याङ्क अनुसार 2079-80 सम्म 40,183 डिभोर्स केस दर्ता भएका छन्। कतै तपाईँको डिभोर्सले तपाईँको छोराछोरी र बच्चामा असर परिरहेको त छैन? आफ्नो छोराछोरीको सुनिश्चित भविष्यको लागि भए पनि सकेसम्म डिभोर्स नगरौं, मिलेर बसौं।

0: Time check. It's 10 PM.
1: अहिले रातिको 10 बजेको छ।